नमस्कार, शुभ प्रभात। मिडियम वेबको 2.67 मीटर तथा 1404 किलोहर्जको तरंगमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। विक्रम सम्वत 2083 जेठ 2 गते, तदनुसार मई महिनाको 16 तारीक 2026 आज शनिबार। समयसमा हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानको 6:32 भइरहेछ। सम्पूर्ण रेडियो प्रेमी आदरणीय श्रोताहरूमा हार्दिक स्वागत तथा न्यानो अभिवादन जनाउँदै शुरू गर्न लागिरहेका छौं आजको हाम्रो प्रसारण सेवा।

भजन भक्ति मानव जीवनको एक महत्वपूर्ण आध्यात्मिक पक्ष हो। भजन भन्नाले भगवान प्रति श्रद्धा प्रेम र समर्पणका साथ गाइने गीत वा स्तुति बुझिन्छ भने भक्ति भन्नाले ईश्वर प्रति अटल विश्वास श्रद्धा र समर्पणको भाव जनाउँदछ। आउनु श्रोता, कार्यक्रम भक्ति प्रभात अन्तर्गत आज यहाँलाई सुनाउनेछौ लता मंगेशकर साथै पण्डित भीमसेन जोशीको स्वरमा सजिएका भजनहरू। त पहिलो भजनलाई स्वीकार्नुहोस् लता मंगेशकर अनि पण्डित भीमसेन जोशीको स्वरमा।

हामी आकाशवाणी रान्तोक केन्द्रबाट बोलिरहेका छौं। कार्यक्रम भक्ति प्रभात अन्तर्गत यहाँहरूलाई भजन सुनाइरहेका छौं। श्रोता, यसै क्रममा अघिल्लो भजनलाई स्वीकार्नुहोस्।

लता मंगेशकरनी पण्डित भीमसेन जोशीको स्वरमा श्रोताले यस भजनलाई सुनिरहनु भएको थियो। त श्रोता भन्नुहोस्, अब सुप्रसारण गरिने कार्यक्रमहरूको संक्षिप्त जानकारी। अहिले 6:55 अनि 7 बजे यहाँले सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी समाचार क्रमैले संस्कृत अनि हिन्दी भाषामा। 7:05 सिक्किम राज्य दिवसको अवसरमा माननीय राज्यपाल महोदयद्वारा सम्भाषण। 7:25 आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी सुन्नुहुनेछ नेपाली भाषामा समाचार भने 7:35 ज्ञान अनि मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम। 8 बजे अनि 8:15 यहाँले सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी समाचार क्रमैले हिन्दी अनि अंग्रेजी भाषामा भने 8:30 आकाशवाणीको उत्तर पूर्वी सेवा सिलोङ केन्द्रबाट सम्प्रसार गरी सुन्नुहुनेछौ अंग्रेजी भाषामा समाचार। 8:40 कार्यक्रम गीतिमाला। 9 बजे यस केन्द्रबाट मुख्य समाचार। 9:02 कार्यक्रम चित्राञ्जली। 10 बजे मुख्य समाचार यस केन्द्रबाट भने 10:02 कार्यक्रम ताजा तराने प्रस्तुत गर्नेछौ। त श्रोता, समय हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 6:55 हुने लागेको छ। अबको केही क्षणमै यहाँले सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी समाचार क्रमैले संस्कृत अनि हिन्दी भाषामा। केही क्षणमा प्रतीक्षा गर्नुहोला।

श्रोताले सुनिरहनु भएको थियो यस देशभक्ति गीतलाई। देशभक्ति भन्नाले आफ्नो देशप्रति माया, सम्मान, समर्पण र निष्ठाको भावना बुझिन्छ। साँचो देशभक्त व्यक्तिले सधैँ आफ्नो देशको उन्नति, एकता र समृद्धिका लागि काम गर्दछ। श्रोता, कार्यक्रमको अघिल्लो चरणमा अघिल्लो देशभक्तिलाई गीतलाई स्वीकार्नुहोस्।

श्रोताले देशभक्ति गीतलाई सुनिरहनु भएको थियो। प्रत्येक नागरिकको आफ्नो देशप्रति कर्तव्य र जिम्मेवारी हुँदछ। विद्यार्थीले राम्रोसँग अध्ययन गर्नु, शिक्षकले गुणस्तरीय शिक्षा दिनु, किसानले मेहनत गरेर अन्न उत्पादन गर्नु, सैनिकले देशको सुरक्षा गर्नु तथा अन्य नागरिकले आफ्नो काम इमान्दारीपूर्वक गर्नु पनि देशभक्ति नै हो। देशको नियम कानूनको पालन गर्नु, वातावरणको संरक्षण गर्नु तथा सामाजिक सद्भाव कायम राख्नु पनि देशप्रतिको कर्तव्य हो। यसै भावका साथ अब सुन्नेछौ आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी समाचार। श्रोता केही क्षण प्रतीक्षा गर्नुहोला।

नमस्कार, यो आकाशवाणी हो। अब सविता क्षेत्रबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पाँच देशहरूको भ्रमणको दोस्रो चरणको लागि हिज नेदरल्याण्ड पुग्नु भएको छ। प्रधानमन्त्री मोदीलाई एम्स्टर्डम विमानस्थलमा नेदरल्याण्डका विदेश मन्त्री टम वेरेन्सेनले स्वागत गर्नुभएको थियो। उपराष्ट्रपति सीपी राधाकृष्णले पदभार ग्रहण गर्नुभएपछि आज सिक्किमको पहिलो भ्रमणमा रहनुहुनेछ। वहाँले आज गान्तोकमा सिक्किमको राज्य स्थापना दिवस समारोहमा भाग लिनुहुनेछ। सरकारले पेट्रोलको निर्यातमा प्रति लिटर 3 रूपियाँको विशेष अतिरिक्त उत्पाद शुल्क लगाएको छ। वित्त मन्त्रालयले हिज यस विषयमा एक अधिसूचना जारी गरेको छ। राष्ट्रिय परीक्षण एजेन्सी एनटीएले 21 जूनमा राष्ट्रिय पात्रता सह प्रवेश परीक्षा नीट यूजी 2026 को पुनः परीक्षा गर्ने घोषणा गरेको छ। अनि आईपीएल क्रिकेटमा लखनऊ सुपर जॉइन्ट्सले हिज राती चेन्नई सुपर किंग्सलाई 7 विकेटले पराजित गर्यो।

0: अब समाचार विस्तारमा प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पाँच देशहरूको भ्रमणको दोस्रो चरणको लागि हिज नेदरल्याण्ड पुग्नु भएको छ। यो भ्रमणको उद्देश्य युरोपेली देशहरूसँग भारतको रणनीतिक र आर्थिक सम्बन्धलाई अझ बलियो बनाउन हो। प्रधानमन्त्री मोदीलाई एम्स्टर्डम विमानस्थलमा नेदरल्याण्डका विदेश मन्त्री टम वेरेन्सेनले स्वागत गर्नुभएको थियो। श्री मोदी संयुक्त अरब अमीरातबाट नेदरल्याण्ड आइपुग्नु भएको थियो, जहाँ उहाँलाई अबुधाबीमा यूएईका राष्ट्रपति मोहम्मद बिन जायद अल नहयानसँग वार्ता गर्नुभयो। हेगमा प्रधानमन्त्रीलाई भारतीय डायस्पोराले भव्य स्वागत गरेका थिए, जसमा सांस्कृतिक र संगीत प्रस्तुतिहरू पनि समावेश थियो। डच सेनाले पनि उहाँलाई औपचारिक रूपमा स्वागत गरेका थिए। नेदरल्याण्डको भ्रमण समाप्त गरेपछि प्रधानमन्त्री मोदी आफ्नो भ्रमणको तेस्रो चरणको लागि भोलि स्वेडनको गोथेनबर्ग जानुहुनेछ। प्रधानमन्त्री मोदीले स्वेडनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। प्रधानमन्त्री मोदी र स्वेडनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले युरोपेली आयोगका अध्यक्ष उर्सुला वोन डेर लियनसँगै उद्योगका लागि युरोपेली गोलमेज सम्मेलनलाई पनि सम्बोधन गर्नुहुनेछ। आफ्नो भ्रमणको चौथो चरणमा प्रधानमन्त्री मोदी सोमबार तेस्रो भारत नर्डिक शिखर सम्मेलन र द्विपक्षीय बैठकहरूको लागि नर्वे पुग्नुहुनेछ। उहाँले राजा हेरल्ड पाँचौं र रानी सोन्जालाई भेट्नुहुनेछ अनि प्रधानमन्त्री जोनस गाहार स्टोरसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। प्रधानमन्त्रीले नर्वेका प्रधानमन्त्रीसँगै भारत नर्वे व्यापार तथा अनुसन्धान शिखर सम्मेलनलाई पनि सम्बोधन गर्नुहुनेछ। मंगलबार प्रधानमन्त्री मोदीले तेस्रो भारत नर्डिक शिखर सम्मेलनमा भाग लिनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीसँग नर्वेका प्रधानमन्त्री जोनस गाहार स्टोर, डेनमार्कमा प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सन, फिनल्याण्डका प्रधानमन्त्री पेटेरी ओर्पो, आइसल्याण्डका प्रधानमन्त्री क्रिस्टुन फ्रोस्ट डोटी र स्वेडनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सन सामेल हुनुहुनेछ। शिखर सम्मेलनले प्रविधि र नवप्रवर्तन, हरित संक्रमण र नवीकरणीय ऊर्जा, दिगोपन, समुद्री अर्थव्यवस्था, रक्षा, अन्तरिक्ष र आर्कटिक क्षेत्र जस्ता क्षेत्रमा भारत नर्डिक देशहरूको सम्बन्धलाई बलियो बनाउनेछ। आफ्नो भ्रमणको अन्तिम चरणमा प्रधानमन्त्री मंगलबार इटली पुग्नुहुनेछ। यस भ्रमणको क्रममा उहाँले इटलीका राष्ट्रपति सर्जियो मटारेलासँग भेट गर्नुहुनेछ र प्रधानमन्त्री जर्जिया मेलोनीसँग वार्ता गर्नुहुनेछ। यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले हिज हर्मुजको जलडमरू मध्यबाट सुरक्षित र निर्वाध आवागमनको लागि भारतको समर्थन दोहोर्याउनुभयो र क्षेत्रीय स्थिरताका साथै विश्वव्यापी ऊर्जा र खाद्य सुरक्षाको लागि यसको महत्वलाई जोड़ दिनुभयो।
1: पूरे विश्व पर दिखाई दे रहा है। भारत ने हमेशा समस्याओं के समाधान के लिए डायलॉग और डिप्लोमेसी को प्राथमिकता दी है। हॉर्मुज को फ्री, ओपन और सेफ बनाए रखना ये हमारी सबसे बड़ी प्राथमिकता है। भारत हर परिस्थिति में यूएई के साथ कंधे से कंधा मिलाकर खड़ा है और आगे भी खड़ा रहेगा।
0: प्रधानमन्त्रीले आफ्नो पाँच राष्ट्रको भ्रमणको पहिलो चरणमा यूएई को नेतृत्व र जनतासँग भारतको एकबद्धता दोहोर्याउनुभयो। वार्ताको क्रममा मोदीले यूएई नेतृत्वलाई न्यानो स्वागतको लागि कृतज्ञता व्यक्त गर्नुभयो र सामाजिक सञ्जाल पोस्टमा ऊर्जा लगानी र आपूर्ति श्रृंखला लगायत प्रमुख क्षेत्रहरूमा सहयोग सुदृढ पार्न तत्पर रहेको बताउनुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णले पदभार ग्रहण गर्नुभएपछि आज सिक्किमको पहिलो भ्रमणमा उहाँ रहनुहुनेछ। यस भ्रमणको क्रममा उपराष्ट्रपतिले गान्तोकमा सिक्किमको राज्य स्थापना दिवस समारोहमा भाग लिनुहुनेछ। राज्यपाल ओम प्रकाश माथुर र सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ साथै उत्तर पूर्वी क्षेत्र विकास मन्त्री ज्योतिरादित्य सिन्धिया पनि समारोहमा उपस्थित रहनुहुनेछ। सिक्किमले आज आफ्नो राज्य स्थापना दिवस मनाइरहेको छ। यो 1975 राजतन्त्रबाट भारतको 22 राज्य बन्ने सिक्किमको यात्राको प्रतीक हो। उपराष्ट्रपतिले गान्तोकका केही प्रमुख स्थानहरूको भ्रमण पनि गर्ने अपेक्षा गरिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्याण्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। सरकारले पेट्रोलको निर्यातमा प्रति लिटर 3 रूपियाँको विशेष अतिरिक्त उत्पाद शुल्क लगाएको छ। वित्त मन्त्रालयले हिज यस विषयमा एक अधिसूचना जारी गरेको छ। डिजेल निर्यातमा विशेष अतिरिक्त उत्पाद शुल्क प्रति लिटर 23 रूपियाँबाट घटाएर 16.5 5.0 रूपियाँ गरिएको छ। विमानन टर्बाइन इन्धनमा पनि विशेष अतिरिक्त उत्पाद शुल्क प्रति लिटर 33 रूपियाँबाट घटाएर 16 रूपियाँ गरिएको छ। संशोधित दरहरू आजदेखि आगामी 2 हप्तासम्म लागू हुनेछ। घरेलु खपतको लागि पेट्रोल र डिजलमा विद्यमान उत्पाद शुल्क दरहरूमा कुनै परिवर्तन भएको छैन। राष्ट्रिय परीक्षण एजेन्सी एनटीएले 21 जूनमा राष्ट्रिय पात्रता सहप्रवेश परीक्षा नीट यूजी 2026 को पुनः परीक्षाको घोषणा गरेको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै एजेन्सीले उम्मेद्वार र अभिभावकहरूलाई आधिकारिक एनटीए स्रोतहरूमा मात्र भर पर्ने आग्रह गरेको छ। यस महिनाको 3 तारीकमा आयोजित नीट परीक्षा पेपर लीकका कारण रद्द गरिएको थियो र सीबीआईले यस विषयमा अनुसन्धान गरिरहेको छ। आगामी नीट परीक्षाको तयारीको समीक्षा गर्न बिहिबार शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको निवासमा उच्चस्तरीय बैठक बसेको थियो। बैठकमा परीक्षालाई सहज र प्रभावकारी रूपमा सञ्चालन गर्ने विभिन्न पक्षहरूमा विस्तृत रूपमा छलफल गरिएको थियो। केन्द्रीय सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले भारतमा उत्पादित कागजको उपकरण गुणवत्ता कार्यक्षमता र टिकाउपनमा केन्द्रित रहेको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री वैष्णवले रोडा नोट्सका संस्थापक युवा उद्यमी अपर्णा र दिनेशसँग भेटेको कुरा साझा गर्नुभयो। श्री वैष्णवले राम्रो स्टेशनरी सधैँ उहाँको हृदयको नजिक रहेको बताउनुभयो। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले परिणाम घोषणा भएपछि कक्षा 12 का विद्यार्थीहरूलाई उपलब्ध सुविधाहरूको बारेमा सूचना जारी गरेको छ। यसले निष्पक्ष पारदर्शी र समतामूलक मूल्यांकन प्रक्रियाप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। सूचनामा सीबीएसईले आफ्नो परिणामसँग असन्तुष्ट विद्यार्थीहरूले 2 चरण समीक्षा प्रणालीको लाभ उठाउन सक्ने बताइएको छ। पहिलो चरणमा विद्यार्थीहरूले आफ्नो मूल्यांकन गरिएको उत्तर पुस्तिकाको स्क्यान गरिएका प्रतिलिपिहरू अनुरोध गर्न सक्छन्। यी अनलाइन लगइन मार्फत उपलब्ध गराइनेछ र समीक्षाको लागि डाउनलोड गर्न सकिन्छ। दोस्रो चरणमा विद्यार्थीहरूले विसंगतिहरूको प्रमाणीकरणको लागि आवेदन दिन सक्छन् वा मार्किङ योजनाको आधारमा विशिष्ट उत्तरहरूको पुनः मूल्यांकन अनुरोध गर्न सक्नेछन्। विधानसभामा पारदर्शिता ल्याउन पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले प्रश्नोत्तर बहस विधेयक र बजेटको प्रत्यक्ष प्रसारणको माग गर्नुभएको छ। वहाँले राज्यका जनतालाई विधानसभामा निर्वाचित सदस्यहरूको गतिविधि अवलोकन गर्ने पूर्ण अधिकार रहेको र यो सत्रको प्रत्यक्ष प्रसारण मार्फत मात्र सुनिश्चित गर्न सकिन्छ भनी बताउनुभयो। वहाँले सदन विपक्षीको पनि हो र विपक्षी सदस्यहरूले बोल्ने प्रशस्त अवसर पाउनेछन् भन्ने आश्वासन दिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार व्यवसाय गर्न सजिलो र नागरिकहरूको जीवनयापनमा सहजता ल्याउन प्रतिबद्ध रहेको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्रीले विदेश यात्रामा उपकर कर वा अभिभार लगाउने सम्बन्धमा आएको समाचार रिपोर्टलाई खारेज गर्नुभयो। वहाँले उक्त रिपोर्ट पूर्णतया गलत भएको र यसमा कुनै सत्यता नभएको बताउनुभयो। आईपीएल क्रिकेटमा आयोजक लखनऊ सुपर जॉइन्ट्सले हिज राति चेन्नई सुपर किंग्सलाई 7 विकेटले पराजित गर्यो। लखनऊ सुपर जॉइन्ट्सले 17 ओभरमा 188 रनको लक्ष्य हासिल गर्यो। मिचेल मार्सले 38 बलमा 90 रन बनाए, उनलाई म्यान अफ द म्याच घोषित गरियो। आज कोलकाता नाइट राइडर्सले कोलकाताको इडेन गार्डनमा गुजरात टाइटन्सको सामना गर्नेछ। म्याच 7:30 शुरू हुनेछ। यो समाचार युट्यूबमा @AIR कर्सियङ मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो 5 देशहरूको भ्रमणको 2 चरणको लागि हिज नेदरल्याण्ड पुग्नु भएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले पदभार ग्रहण गर्नुभएपछि आज सिक्किमको पहिलो भ्रमणमा रहनुहुनेछ। वहाँले आज गान्तोकमा सिक्किमको राज्य स्थापना दिवस समारोहमा भाग लिनुहुनेछ। सरकारले पेट्रोलको निर्यातमा प्रति लिटर 3 रूपियाँको विशेष अतिरिक्त उत्पाद शुल्क लगाएको छ। वित्त मन्त्रालयले हिज यस विषयमा एक अधिसूचना जारी गरेको छ। राष्ट्रिय परीक्षण एजेन्सी एनटीएले 21 जूनमा राष्ट्रिय पात्रता सह प्रवेश परीक्षा नीट यूजी 2026 को पुनः परीक्षा गर्ने घोषणा गरेको छ। अनि आईपीएल क्रिकेटमा लखनऊ सुपर जॉइन्ट्सले हिज राति चेन्नई सुपर किंग्सलाई 7 विकेटले पराजित गर्यो। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
2: हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। तश्रोता प्रस्तुत गर्न लागिरहेका छौं ज्ञान अनि मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम।

नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर आज फेरि हामी उपस्थित भएका छौं। आज पर्यो 16 तारीक मे र 16 तारीक मेले विशेष गरेर हाम्रो सिक्किम अधिराज्यसित सम्बन्ध राखेको

0: त्यो त हाम्रा सम्पूर्ण मित्र श्रोताहरूलाई थाहा भएको कुरा हो है, किनभने आज सिक्किम राज्य दिवस हो हजुर। र 1975 सालमा जब सिक्किम चाहिँ भारतको 22वां राज्य बनेको थियो र अहिलेसम्म आइपुग्दा सिक्किम अधिराज्यले धेरै तरक्की गरिसकेको छ है, त्यो त अब सबैले भनौँ होइन राष्ट्रले र विश्वले थाहा पाउँदै आएको छ। सबैभन्दा ठूलो कुरा अहिले हाम्रो सिक्किम जैविक राज्य बनेको छ है, जैविक खेतीको किन महत्व छ भन्ने कुरा अहिले सम्पूर्ण देशवासीहरूलाई विश्वलाई होइन जानकारी दिँदै आएको छ भने सिक्किमले थुप्रै थुप्रै अन्य कुराहरूमा पनि प्रगति र उन्नति गरेको नै छ है।
1: र स्वच्छताको क्षेत्रमा भयो
0: हजुर, स्वच्छताको क्षेत्रमा विशेष गरेर राष्ट्रिय पुरस्कारहरू पनि प्राप्त गरिरहेको छ भने पर्यावरणको क्षेत्रमा पनि धेरै राम्रो कार्यहरू भइ नै रहेको छ। यसरी नै कुरा गर्दा विश्वको कुरा गर्दाखेरि विश्व धरोहरमा सिक्किमको एउटा ठाउँ सामेल भएको छ, त्यो त हाम्रा श्रोता मित्रहरूलाई थाहा भएको कुरा हुनुपर्छ। हजुर, कञ्चनजङ्घा नेसनल पार्क जुन चाहिँ छ त्यहाँको जैव विविधता छ है, त्यसलाई हेरेर नै युनेस्कोले विश्व धरोहरमा सामेल गरिसकेको छ है। यसबारेमा हामीले कुरा गरिसकेका छौँ र आउँदो दिनहरूमा पनि गर्दै जानेछौँ, तर आजलाई भने हामी सिक्किम राज्य दिवसकै बारेमा विशेष छोटो जानकारी राख्न चाहन्छौ।
2: सिक्किम भारतको सबैभन्दा सुन्दर राज्यमा एक हो। यो पहाड़हरू र हरिया वन जंगलले घेरिएको शीतल राज्य हो। विश्वको तेस्रो उच्चतम हिम शिखर कञ्चनजंघा सिक्किममै स्थित छ। तपाईहरूलाई सिक्किम बारे कतिपय कुरा थाहा नहोला। हजुर श्रोता, भारत स्वतन्त्रता 1947 15 अगस्तमा भएको हो, तर सिक्किमले 1974 छुट्टै देशको परिचय राख्दथ्यो। अन्तत 16 मे 1975 सिक्किम भारतको 22वां राज्य बन्न पुग्यो, जो आजकै दिन पर्न गएको छ। 1642 सिक्किममा राजाशाहीको स्थापना भएको हो। यहाँ छोग्याल वंशका शासन थियो। 1890 समयमा ब्रिटिश इण्डिया अन्तर्गत प्रोटेक्टोरेट स्टेट बनेको थियो। प्रोटेक्टोरेट स्टेटको अर्थ हुँदछ सिक्किमको सुरक्षा अबदेखि अंग्रेजहरूको हातमा गयो। यो अंग्रेजहरूको त्यो नीतिको भाग थियो जसमा चीन र ब्रिटिश इण्डियाको बीचमा बफर स्टेटको स्थापना गरियो, अर्थात दुई ठूलो देशहरूबीच टकरावलाई बचाउनको निम्ति बीचमा स्थापित गरियो सानो देश, जसमा सामेल थियो नेपाल, भूटान र सिक्किम। 1947 सिक्किमको भारतसँग सन्धि भयो, जस अन्तर्गत सिक्किमको रक्षा, संचार र विदेशी मामला भारतको तर्फबाट हेरिनु तय भयो र सिक्किमको स्वतन्त्रता यथावत राखियो। श्रोता, सिक्किमको अन्तिम राजा पालदेन थुन्दुप नामगेल थिए र 1975 सिक्किमलाई भारतमा सामेल गरियो एक विशेष सहराज्यको दर्जाको साथमा। सिक्किमको पहिलो मुख्यमन्त्री काजी लेन्दुप दोर्जी हुन्। सिक्किमलाई 35 संविधान संशोधनसँग सहराज्यको रूपमा भारतको भाग बनाइएको थियो र 36 संविधान संशोधनको साथमा सिक्किमलाई पूर्ण राज्यको दर्जा दिएको थियो। आज सिक्किम सफा आन्तरिक शान्ति र प्राकृतिक सुन्दरताको कारण भारतमा पर्यटनको मुख्य केन्द्र बन्न पुगेको छ। गोवा पछि भारतको सबैभन्दा सानो राज्य सिक्किम उत्तर पूर्वीय राज्यमा 7 बहिनीहरूसँग एक भाइ हो। सिक्किम किन ब्रदर स्टेट बन्न पुग्यो भने अन्य 7 राज्य एकअर्कामा जोड़िएका छन् र एकअर्कामा निर्भर रहन्छन् र अर्कोतिर सिक्किम भौगोलिक आधारमा एकअर्काको निर्भर छैन र साथै 7 सिस्टर्ससँग सिक्किमको इतिहास र सांस्कृतिक परम्पराहरू पनि भिन्न रहेको कारणले सिक्किम यी बहिनीहरूको बीचमा एक भाइ बन्न पुगेको हो।
0: सिक्किम राज्य दिवसको वर्षगाँठमा हाम्रा सम्पूर्ण अतिप्रिय श्रोताहरूलाई धेरै धेरै शुभेच्छा शुभकामना व्यक्त गर्न चाहन्छौं।

प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता आकाशवाणीको गान्तोक केन्द्रबाट। आज राष्ट्रिय स्तरमा कुरा गर्दा आज विशेष डेंगू दिवसको रूपमा पालन गरिन्छ किनभने गरम चढेको छ।

0: फाइलेरिया वेक्टर बोर्न डिजिज भयो, त्यस्तै प्रकारले यो डेङ्गी पनि एउटा वेक्टर बोर्न डिजिज हो। यो चाहिँ सरुवा कुनै किटाणुले या कुनै जनावरले एउटाबाट अर्कोबाट अर्कोमा सार्ने बिमार हो। तर यो चाहिँ भाइरल इन्फेक्सन हो, जस्तो रुगा खोकी जस्तै भाइरल इन्फेक्सन हो, तर हावाबाट नसर्ने तर मच्छरले टोकेर सर्ने, मच्छरबाट सर्ने खालको भाइरल इन्फेक्सन हो। यो डेङ्गी र मलेरिया सार्ने जुन चाहिँ मच्छर हुन्छ, मलेरिया चाहिँ क्युलेक्स मस्किटो भन्छ, यो हाम्रो डेङ्गी ज्वरो सार्ने चाहिँ एडिस मस्किटो। एडिस मस्किटो क्युलेक्स मच्छर भन्दाखेरि चाहिँ अलिकति ठुलो हुन्छ, पाङ्रे पाङ्रे परेको हुन्छ, त्यसलाई टाइगर मस्किटो पनि भन्छ, हेर्दाखेरि चाहिँ पाङ्रे पाङ्रे परेको मच्छर हुन्छ। यो मच्छर चाहिँ जाडोमा हुँदैन हो कि, अलिक गरम जग्गामा मात्रै यसले त्यो आफ्नो बच्चाहरू काट्छ। त्यसले त्यसो हुँदाखेरि चाहिँ अब यो डेङ्गी फिभर जुन चाहिँ छ यो चाहिँ अलिक गरम जग्गामा मात्रै हुने गर्छ। अन्त मच्छरले टोकेर मच्छरले मान्छेलाई, जसकोमा डेङ्गी भाइरस छ त्यो भाइरस चाहिँ मच्छरले अर्को मान्छेलाई टोक्यो भने चाहिँ त्यो अलिक दिनमा त्यो इन्क्युबेसन 5-7 दिनमा चाहिँ इन्क्युबेसन पिरियड हुन्छ, त्यहाँदेखि चाहिँ ज्वरोहरू आउनु थाल्छ, त्यहाँदेखि त्यसको मेनिफेस्टेसनहरू हुन्छ। अब एडिस मस्किटोमा पनि भाले र पोथी हुन्छ, मेल र फिमेल। डेङ्गी भाइरस चाहिँ भाले मच्छरले चाहिँ सार्दैन, बोक्दैन, पोथी मच्छरले बोक्छ। जस्तो मलेरियाको लागि पनि फिमेल क्युलेक्स या एनोफिलस मस्किटो त्यसले सार्ने गर्छ, डेङ्गी फिभर पनि फिमेल एडिस मस्किटोले चाहिँ सार्छ, किनभने तिनीहरूको त्यो जुन चाहिँ अन्डा पार्ने एउटा केमिकलको लागि चाहिँ ह्युमेन प्रोटिन चाहिन्छ। त्यसले गर्दाखेरि मच्छरले आफ्नो अन्डा पार्नुभन्दा अगाडि चाहिँ ब्लड सक गरेपछि चाहिँ त्यो अन्डाको प्रोसेस बनिने प्रोसेस त्यो कम्प्लिट हुनाले गर्दाखेरि चाहिँ फिमेल मस्किटोले मात्रै टोक्यो भने चाहिँ डेङ्गी सर्छ। वेयरएज मेल मच्छर एडिस मस्किटोले चाहिँ फुलहरूको त्यो उयो मात्रै सुगन्ध या त्यसको त्यो नेक्टरहरू मात्रै खान्छ, मान्छेलाई टोक्दैन। हजुर, अब यो एडिस मस्किटो जुन चाहिँ छ यो चाहिँ यसको चाहिँ के विशेषता छ भने यो मस्किटो चाहिँ सफा पानी, मैला गन्दगीमा होइन, सफा पानी घरभित्रको या टायर्समा जुन चाहिँ आकाशबाट परेको पानी जमिएको हुन्छ, गमलामा जुन चाहिँ पानी मुनि जमिएको हुन्छ, यो के अरे कुलरहरू गरममा युज हुन्छ त्यो भित्र जुन चाहिँ पानी जमिएको हुन्छ, त्यो जमिएको जग्गामा चाहिँ यसले बच्चा काट्छ है, अन्डा पार्छ। अन्त अब यसको रोकथाम या मच्छर नहोस् भन्नुको लागि चाहिँ अब यो जुन जहाँ जहाँ चाहिँ यो एडिस मस्किटो डेभलप हुन्छ या बनिन्छ या त्यसले बच्चा काटेर नयाँ बच्चा हुर्काउँछ, यो जग्गाहरू चाहिँ हामीले घरभित्र या वरिपरि रहनु दिनु भएन। सफा कुवा भयो, घरको छेउछाउ नाली भयो जहाँनिर पानी जमिएको छ, त्यहाँदेखि त्यो घरको वरिपरि कुनै टायर्सहरू छ जहाँ पानी जमिएको छ, गमलामा पानी जमिएको छ, कुलरमा पानी लामो टाइमसम्म जमिएको छ भने यो चाहिँ जमिनु दिनु भएन। त्यसो गर्दाखेरि यो मच्छरले चाहिँ बच्चा काट्नु पाउँदैन। जतिवटा छ त्यो एउटा मस्किटोको साइकल हुन्छ, त्यो पछाडि त्यो आफै मरिहाल्छ, नयाँ प्रोडक्सन हुनु पाउँदैन। त्यसो गर्दाखेरि डेङ्गी हुने चान्सेस कम्ती हुन्छ, एउटा चाहिँ त्यो भयो। अर्को चाहिँ अब जुन चाहिँ एडल्ट मच्छर छ र एडल्ट मच्छरले टोकेर नै बिमार सार्छ, यसको रोकथामको लागि चाहिँ के भने चाहिँ मस्किटो प्रोटेक्सन मेथड, मस्किटोको रोकथाम गर्नुको लागि चाहिँ या त जुन चाहिँ मस्किटो रिपेलेन्ट क्रिम हुन्छ त्यो लगाउँदा भयो। अन्त अर्को विशेषता यो एडिस मस्किटोको चाहिँ के छ भने यसले चाहिँ दिउँसो टोक्छ। जस्तो अब एनोफिलस मस्किटोहरूले चाहिँ यिनीहरूको राति टोक्ने क्यारेक्टर हुन्छ, एडिस मस्किटोले चाहिँ दिउँसोको टाइममा टोक्छ। त्यसो गर्दाखेरि जो बाहिर काम गर्छन्, आउटडोरमा काम गर्छन् मान्छेहरू, उनीहरूले चाहिँ लुगा चाहिँ पुरा बाहुला भएको लाउनु पर्यो, ढाक्नु पर्यो पत्लै भए पनि हो कि, त्यहाँदेखि मस्किटो भगाउने क्रिमहरू त्यो लगाउनु पर्यो हो कि। घरमा बस्ने मान्छेहरूले या जसलाई टोकेको छ, जसलाई डेङ्गु भएको छ, उसलाई चाहिँ मस्किटो नेट लगाएर राख्नु पर्यो। त्यसो गर्दाखेरि अर्को त्यो बिमारीकोबाट अर्कोमा मच्छरले टोकेर नसरोस्, यसरी चाहिँ यो मच्छरहरूको रोकथाम गर्न सकिन्छ। मेरो सन्देश श्रोताहरूलाई यही छ कि अब बिमार त कुनै पनि आउनु सक्छ, तर त्यसको रोकथाम पनि छ। त्यसो हुँदाखेरि कुनै पनि ज्वरो अब यो सिजनमा र जोमा श्रोताहरू अब औलमा अलिक बस्नुहुन्छ, ज्वरो आयो भनेर घरमा भाइरल फिभर हो भनेर नबसिदिने एउटा चाहिँ, अर्को चाहिँ अब डेङ्गु फिभर त्यहाँ गाउँमा कसैलाई भयो भने अत्तालिएर सबै डेङ्गु फिभर नै हो भनेर हताश हुने कुरा छैन, किनभने यसको टाइमली ट्रिटमेन्ट गर्यो, टाइममा यसलाई डायग्नोसिस गर्यो भने ट्रिटमेन्ट भाइरल फिभर जस्तै हो, यो आफै जाति पनि भइहाल्छ 4-5 दिनमा। र केही पनि समस्या भयो, यदि ज्वरो आएर त्यो रातो दागहरू खुट्टातिर मुखतिर या ब्लिडिङ कहीँबाट भयो भने चाहिँ तुरन्तै हस्पिटलमा गएर चेकअप गरायो भने चाहिँ राम्रो हुन्छ। त्यो सँगसँगै अब यदि डेङ्गु फिभर डायग्नोसिस भएर ट्रिटमेन्ट हुँदैछ भने प्रपर रेस्ट लिने, खाना सन्तुलित आहार खाने, पानी बेसी मात्रामा पिउने हो कि, अब नसाहरू नगर्ने, त्यो सबै गर्यो भने चाहिँ यो बिमार चाहिँ त्यो ठूलो बिमार होइन, आरामसँग जाति भयो।
1: श्रोता सुन्दै थियो डेङ्गु रोगबारे जानकारी।

0: हजुर श्रोता, कार्यक्रम प्रणाम सिक्किम सुनिरहनु भएको छ र हामीले विविध कुराहरूको जानकारी गराउँदै आइरहेका छौं।
1: हजुर, र आज खुशबु एउटा अन्तर्राष्ट्रिय दिवस पनि परेको छ जसलाई चाहिँ इन्टरनेशनल डे अफ लिभिङ टुगेदर इन पीस अर्थात सबैजना मिलेर शान्तिपूर्वक बस्नको लागि चाहिँ एउटा आज अन्तर्राष्ट्रिय दिवस हो। उसो त हामीले विश्वको कुरा गर्ने हो भने विश्वको विभिन्न ठाउँहरूमा विभिन्न आतंकहरू भइ नै रहेको छ। एउटा देशले अर्को देशलाई आक्रमण गरेको हामीले सुनिरहेका छौं। नियत्ता मानिसहरू होइन सासाना नानीहरूको मृत्यु भइरहेको, स्कूलतिर बम ब्लास्ट भएको कुराहरू हामी सुनि नै रहेका छौं है। र यसै कारण होला आजको दिनलाई चाहिँ सबैजना मिलेर शान्तिपूर्वक बस्ने अन्तर्राष्ट्रिय दिवसको रूपमा पालन गर्ने गरेको छ।

प्रत्येक वर्ष 16 मईको दिन संयुक्त राष्ट्र संघद्वारा शान्ति र सौहार्दको साथ एकजुट भई बस्नको लागि अन्तर्राष्ट्रिय दिवस अर्थात इन्टरनेशनल डे अफ लिभिङ टुगेदर इन पीसको रूपमा पालन गरिन्छ। दोस्रो विश्वयुद्धमा भएको विध्वंसपछि संयुक्त राष्ट्र संघले भविष्यका पीढ़ीहरूलाई त्यस्ता विध्वंसबाट बचाउनका लागि उनीहरूलाई शान्ति र सौहार्द र आपसी भाइचाराको शिक्षा दिनको साथै अन्तर्राष्ट्रिय समस्याहरूको समाधान गर्न विश्वका देशहरूलाई एकजुट भएर कार्य गर्ने सोचलाई प्रोत्साहित गर्नु यो दिवस पालन गर्नुको मुख्य उद्देश्य रहेको छ। 2017 दिसम्बर महिनामा संयुक्त राष्ट्रको आमसभाले 16 मई 2018 दिन शान्ति र सौहार्दका साथ एकजुट भई बस्नको लागि अन्तर्राष्ट्रिय दिवस अर्थात इन्टरनेशनल डे अफ लिभिङ टुगेदर इन पीस पालन गर्ने निर्णय गरेको हो र यस दिवसलाई एआईएसए अर्थात अलाविया सुफी एसोसिएशन नामक एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाद्वारा विश्वभरिमा शान्ति र सौहार्द कायम रहोस् भन्ने उद्देश्यका साथ चलाइएको एक वैश्विक अभियानको फलस्वरूप संयुक्त राष्ट्रले यो दिवस पालन गर्ने घोषणा गरेको हो। श्रोता, यसको तात्पर्य यो होइन कि योभन्दा पहिले संयुक्त राष्ट्र संघले विश्वमा शान्ति स्थापनाको लागि कुनै प्रयास गरेन। वर्ष 1997 संयुक्त राष्ट्रको आमसभाले वर्ष 2000 इन्टरनेशनल इयर फर अ कल्चर अफ पीस अर्थात शान्तिको वर्षको स्थापना मनाउने घोषणा गरेको थियो भने 2001 देखि 2010 को 10 वर्षको अवधिलाई संयुक्त राष्ट्र संघद्वारा इन्टरनेशनल डिकेड फर अ कल्चर अफ पीस एण्ड नन भायोलेन्स फर चिल्ड्रेन अफ दि वर्ल्ड अर्थात नानीहरूको लागि शान्ति र अहिंसाको अन्तर्राष्ट्रिय दशकको रूपमा मनाइएको थियो। यसरी अनेकौं दिवस र कार्यक्रमहरूको माध्यमले संयुक्त राष्ट्रले विश्वमा शान्ति स्थापनाको लागि कार्य गरिरहेको छ, जसमध्ये आज पालन गरिने इन्टरनेट

0: नेशनल डे अफ लिभिङ टुगेदर इन पीस अर्थात भनौ शान्ति र सौहार्दका साथ एकजुट भई बस्नको लागि अन्तर्राष्ट्रिय दिवस पनि एउटा हो।
1: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट। अब कुरा गरौं इतिहासमा आजको दिन घटेका केही घटनाहरू बारे।
2: 1929 विश्ववरमा अस्कर पुरस्कारको नामले प्रतिष्ठित एकाडेमी अवार्डको शुरूआत हलिउडको रुजवेल्ट होटलमा केवल 270 जनाको उपस्थितिमा आजकै दिन शुरू भएको थियो। यसबारे थप जानकारी दिनुहुन्छ अंकुश रनियर।
3: एकाडेमी अवार्ड जसलाई अस्कर अवार्ड भनिने गरिन्छ यो सम्मान फिल्मको क्षेत्रमा प्रदान गरिने विश्वको सबैभन्दा प्रतिष्ठित सम्मान हो। विशेष गरी अंग्रेजी भाषामा बनिएका फिल्म र फिल्मसँग सम्बन्धित अन्य व्यक्तिहरूलाई जस्तै कलाकार संगीतकार गीतकार गायक आदिहरू जस्ता व्यक्तिहरूलाई जसले फिल्ममा उत्कृष्ट कार्य गरेका छन् त्यस बापत उनीहरूलाई यो प्रतिष्ठित सम्मान प्रदान गरिन्छ। सर्वप्रथम अस्कर सम्मान आजकै दिन अर्थात 16 मईको दिन 1929 अमेरिकामा प्रदान गरिएको थियो र सर्वप्रथम यो प्रतिष्ठित अस्कर सम्मान पाउने व्यक्तिहरू हुनुहुन्थ्यो एमिल जेनिङ्स जसलाई उत्कृष्ट नायकको सम्मान प्रदान गरिएको थियो भने ज्यानेट गेनरलाई उत्कृष्ट अभिनेत्रीको अस्कर सम्मान प्रदान गरिएको थियो भने विङ्स फिल्मलाई उत्कृष्ट फिल्मको अस्करले सम्मानित गरिएको थियो। समय अन्तरालमा अस्कर सम्मानमा पनि परिवर्तनहरू गरियो र यस्तै परिवर्तन स्वरूप 29 अस्कर समारोह जुन वर्ष 1957 आयोजित भएको थियो त्यसमा उत्कृष्ट विदेशी भाषाको फिल्मलाई अस्कर सम्मान प्रदान गरिन थाल्यो। प्रथम पटक अंग्रेजी भाषा बाहेक विश्वभरिमा बनिने अन्य भाषाहरूमध्ये एउटा उत्कृष्ट फिल्मको चयन गरी सो फिल्मलाई सम्मानित गरिन थाल्यो। यसरी अस्कर सम्मानमा एउटा नयाँ वर्ग जोडियो। भारतको सन्दर्भमा अस्करको कुरा गर्दा भानु अथैया प्रथम भारतीय हुनुहुन्थ्यो जो अस्कर सम्मानद्वारा सम्मानित हुनुभएको थियो। उहाँलाई यो सम्मान सन् 1982 बनिएको अंग्रेजी फिल्म गान्धीमा वेशभूषा डिजाइन अर्थात कस्ट्युम डिजाइनका लागि प्रदान गरिएको थियो भने सत्यजित रे एकमात्र भारतीय थिए जसलाई अनरेरी अस्कर सम्मानद्वारा सम्मानित गरिएको थियो। त्यही स्लमडग मिलेनियरको एउटा गीत जय होको लागि गुलजारलाई उत्कृष्ट गीतकार र एआर रहमानलाई संगीतको लागि अस्कर प्रदान गरिएको थियो भने यही फिल्मको लागि रेसुल पुकुट्टीलाई उत्कृष्ट ध्वनि मिश्रण अर्थात साउन्ड मिक्सिङको लागि अस्कर सम्मान प्रदान गरिएको थियो।
1: त्यही वर्ष 2023 प्रथम पटक भारतीय फिल्मले अस्कर सम्मान पाउन सफल भएको थियो र इतिहास रचेको थियो। एसएस राजामौलीको निर्देशनमा बनिएको फिल्म आरआरआरको गीत नाटु नाटुले बेस्ट ओरिजिनल सङको श्रेणीमा अस्कर जित्न सफल भएको थियो। यस गीतका संगीतकार एमएम किरावानी अनि गीतकार चन्द्र बोसलाई अस्कर सम्मानले सम्मानित गरिएको थियो भने त्यही बेस्ट डकुमेन्ट्री सर्ट फिल्म वर्गमा भारतीय सर्ट डकुमेन्ट्री एलिफेन्ट विस्परर्सले अस्कर प्राप्त गरेको थियो। यस सर्ट डकुमेन्ट्रीको निम्ति कार्तिकी गोन्जाल्वेस अनि गुनित मोङ्गालाई अस्कर प्रदान गरिएको थियो।
0: हजुर, आजकै दिन घटेका विविध घटनाहरूबारे श्रोता हामी कुरा गर्दैछौं र आजकै दिन भारतको प्रसंगमा कुरा गर्दा जन्मेकी हुन् शास्त्रीय गायिका मणिक वर्मा। उनको जन्म आजकै दिन 16 मई 1926 भएको हो। उनी शास्त्रीय घरानाहरूमध्ये किराना र आग्रा घरानासित सम्बन्धित थिइन्। शुद्ध शास्त्रीय ख्याल गायन बाहेक सेमी क्लासिकल गीतहरू ठुम्री मराठी गीत भावगीत र भक्ति गीतहरू पनि गाउने गर्थिन्। भारत सरकारले मणिक वर्मालाई वर्ष 1974 पद्मश्री पुरस्कारले सम्मानित गरेको हो। उनको मृत्यु 1996 भएको हो र मृत्युपछि पनि उनकै सम्झनामा मुम्बईमा मणिक वर्मा प्रतिष्ठानको स्थापना गरिएको छ जसले मणिक रत्न अवार्ड र छात्रवृत्तिहरू प्रदान गर्ने गरेको छ। विश्व इतिहासमा आजकै दिन घटेका विविध घटनाहरूबारे कुरा गर्दा श्रोता 1948 आजकै दिन इजरायलमा पोस्टेज स्टाम्पको प्रचलन शुरू भएको थियो फर्केको थियो। 1975 आजकै दिन जाङ्को तेबाई माउन्ट एभरेस्टको चुचुरोमा पुग्ने प्रथम जापानी महिला बनेकी थिइन्।
2: 1996 अटल बिहारी वाजपेयी भारतको 10 प्रधानमन्त्री बनिएका थिए।
0: 2022 आजकै दिन रशिया र युक्रेन बीचको द्वन्दको समयमा नै प्राय 200 वर्षसम्म तटस्थ बसेपछि स्वीडेनले नाटो जोइन गर्ने औपचारिक घोषणा गरेका थिए। श्रोता, नाटो अर्थात नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेशन, कतिले यसलाई नर्थ एटलान्टिक एलायन्स पनि भन्ने गर्छन्, जो 31 देशहरूको इन्टर गभर्मेन्टल मिलिटरी एलायन्स हो। यसको गठन दोस्रो विश्वयुद्धपछि 4 अप्रेल 1949 भएको हो। नाटो एउटा यस्तो संगठन हो जुन संगठनले सदस्य राष्ट्रहरूको सुरक्षाको कार्य गर्दछ। श्रोता, थियो देश विदेशमा विगतमा आजकै दिन घटेका केही घटनाहरूबारे छोटो जानकारी।
1: सुन्दै हुनुहुन्छ प्रणाम सिक्किम कार्यक्रम। श्रोता, आज पर्न गएको दिवसहरूको कुरा गर्नुपर्दा प्रत्येक वर्ष 16 मईको दिनलाई युनेस्कोद्वारा इन्टरनेशनल डे अफ लाइट अर्थात प्रकाशको अन्तर्राष्ट्रिय दिवसको रूपमा पालन गरिन्छ। यो दिवस मनाउनुको मुख्य उद्देश्य प्रकाशले धरतीका सबै जीव जन्तुको लागि निर्वाह गर्दै आइरहेको र गरि नै रहने महत्वपूर्ण योगदानबारे जागरूकता जगाउनु रहेको छ। ब्रह्माण्डमा हाम्रो पृथ्वी नै यस्तो ग्रह हो जहाँ जीवन सम्भव छ। कारण पृथ्वीमा जीवनको लागि चाहिने

0: सबै आवश्यक घटकहरू उपलब्ध छ र ती महत्वपूर्ण घटकहरू मध्ये एक घटक हो प्रकाश। सूर्यबाट प्राप्त हुने प्रकाशले धरतीमा जीवन सम्भव बनाउँछ। खानाको उत्पादन, मौसम परिवर्तन आदिमा प्रकाशको भूमिका अति नै महत्वपूर्ण रहेको छ। प्रकाशको यही महत्वकै कारण सूर्यलाई एवं प्रकाशलाई विभिन्न धर्म संस्कृतिमा पूजा गरिन्छ। जसरी जसरी समय बित्दै गयो, विज्ञानले नयाँ नयाँ खोज गर्न थाल्यो। पहिले सूर्यबाट मात्र निस्कने प्रकाशलाई विभिन्न माध्यमले बनाउन थालियो। यसको प्रयोग चिकित्सा तकनिकीको क्षेत्रमा बढ्न थाल्यो। एक्सरे, एमआरआई स्क्यान आदि जस्ता प्रकाश आधारित संयन्त्रले चिकित्साको क्षेत्रमा क्रान्ति ल्यायो भने अप्टिकल फाइबर, यूवी रेज, लेजर लाइट आदिले तकनिकीको क्षेत्रमा, विशेष गरी इन्टरनेटको क्षेत्रमा क्रान्ति ल्यायो। आज प्रकाशको गतिले सूचना प्राप्त भइरहेको छ र विश्व विकासको पथमा अग्रसर छ। प्रकाशको यिनै महत्वमाथि प्रकाश पार्न प्रकाशको अन्तर्राष्ट्रिय दिवसको रूपमा पालन गरिन्छ। 16 मे 1960 थियोडोर माइमनले प्रथम पटक लेजर लाइटको सफलतापूर्वक परीक्षण गरेका थिए, जसले सूचना तकनिकी एवं चिकित्साको क्षेत्रमा क्रान्ति ल्यायो। यसै परीक्षणको सम्झनामा प्रत्येक वर्ष 16 मेको दिनलाई इन्टरनेशनल डे अफ लाइट अर्थात प्रकाशको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने गरिन्छ।
1: लौत श्रोता, यसको साथै आजलाई छुटिने बेला भएको छ। भोलि बिहान फेरि यस्तै रोचक जानकारीहरू लिएर तपाईँहरू समक्ष आउनेछौ। तबसम्मको लागि बिदा चाहन्छौ।
2: नमस्कार।

श्रोता यतिन्जेल प्रस्तुत थियो ज्ञान अनि मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय फिलहाल हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 8 बज्ने लागेको छ र अबको केही क्षणमा यहाँले सुन्नेछ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी समाचार क्रमैले हिन्दी अनि अंग्रेजी भाषामा। केही क्षण प्रतीक्षा गर्नुहोला।

बाट बोलिरहेका छौँ। श्रोता, यसै गीतका साथै आजलाई पनि कार्यक्रम गीतिमालाको निर्धारित समय यही पूरा हुँदछ। समयसल हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक 9 बजेको छ। श्रोता, अब सुन्नुहोस् आजका मुख्य समाचार। भारतका उपराष्ट्रपति सीपी राधाकृष्णनले पदभार ग्रहण गरेपछि आज 16 मईका दिन सिक्किम राज्यको आफ्नो पहिलो भ्रमण गर्नुहुनेछ। भ्रमणको क्रममा उपराष्ट्रपतिले गान्तोकमा सिक्किमको राज्य स्थापना दिवस समारोहमा भाग लिनुहुनेछ। सिक्किमले आज मनन केन्द्र गान्तोकमा आफ्नो राज्य स्थापना दिवस मनाउने भएको छ। पूर्वोत्तर क्षेत्रका संचार तथा विकास मन्त्री ज्योतिरादित्य सिन्धियाले आफ्नो सिक्किम भ्रमणको दोस्रो दिन सिक्किमको नाम्चीस्थित प्रसिद्ध तिमी चिया बगानको भ्रमण गर्नुभयो। उहाँले भालेढुङ्गामा स्काईवक जस्ता चलिरहेका विकास परियोजनाहरूको पनि भ्रमण र प्रगतिको समीक्षा गर्नुभयो। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो एक आधिकारिक समारोहमा भाग लिन मिन्तोगेङबाट मनन केन्द्रसम्म पैदल यात्रा गर्नुभयो। मितव्ययताका उपायहरू र जिम्मेवार शासनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानको सन्दर्भमा यसो गरिएको हो। सिक्किम कलाकार भरोसा सम्मेलनको तेस्रो संस्करण हिजो गान्तोकको मनन केन्द्रमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ र प्रसिद्ध अभिनेता तथा सामाजिक कार्यकर्ता सोनु सुदको उपस्थितिमा सम्पन्न भयो। गेजिङ जिल्लाको लागि अप्रेल 2026 निमित्त नाको समन्वय एनसीओआरडी समिति र बालबालिकामा लागू पदार्थ दुरूपयोगको मासिक समीक्षा बैठक हिजो भर्चुअल मोड मार्फत जिल्ला प्रशासनिक केन्द्र राब्देन्सी एनआईसी सम्मेलन हलमा बोलाइयो। सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार, सो पूरा भयो। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, अबको समय भने यहाँहरूलाई मनोरञ्जन गराउनेछौ कार्यक्रम चित्रांजली अन्तर्गत पुराना हिन्दी चलचित्रका गीतहरू सुनाएर। श्रोता, कार्यक्रम चित्रांजलीको पहिलो गीतलाई लिएका छौं चलचित्र तारे जमिन परबाट शंकर महादेवनको आवाजमा।

सुन्न नभुल्नुहोला यो आइतबार 17 तारीकमै 2026 साँझ 6:55 मा एक वृत्तचित्र रूपक सिक्किमका सुनवारहरू।

श्रोताहरूलाई पुनः कार्यक्रम चित्राञ्जलीमा स्वागत जनाउन चाहन्छौ। त श्रोता, कार्यक्रम चित्राञ्जली अन्तर्गत यहाँले सुनिरहनु भएको छ पुराना हिन्दी चलचित्रका गीतहरू। यसै क्रमलाई अघि बढ़ाउँदै अघिल्लो गीतलाई लिएका छौ सोनाली राठौड़ शंकर महादेवनको आवाजमा चलचित्र बोर्डरबाट।

कार्यक्रम चित्रांजली अन्तर्गत यहाँले सुनिरहनु भएको थियो यस गीतलाई कलाकार सुन निगमको आवाजमा चलचित्र कल हो न होबाट। श्रोता, यसै क्रमलाई अघि बढाउँदै अघिल्लो गीतलाई लिएका छौं कलाकार सुनिधि चौहानको स्वरमा चलचित्र धुमबाट।

चलचित्र तेरे नामबाट श्रोताले यस गीतलाई सुनिरहनु भएको थियो उदित नारायण अनि अल्का याग्निकको आवाजमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता यहाँले सुनिरहनु भएको छ कार्यक्रम चित्रञ्जली अन्तर्गत पुराना हिन्दी चलचित्रका गीतहरू। यसै क्रमलाई अघि बढाउँदै अघिल्लो गीतलाई स्वीकार्नुहोस्।

घिमिरेको आवाजमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता भनिन्छ, गीतम वाद्यम तथा नृत्यम त्रयम संगीत मुच्यते, अर्थात गीत वाद्य वादन एवं नृत्यकै तीनवटा सम्मिलित रूप संगीत हो। जसरी आफ्नो मनको भावनालाई कुनै कलर वा पेन्सिलद्वारा एउटा कागजमा व्यक्त गर्न सके त्यो चित्रकलाको उत्पत्ति हुँदछ भने सोही प्रकारले आफ्ना मनमा उत्पन्न भएका भावना वेदना जब हामी स्वर निलयद्वारा प्रकट गर्छौं तब उत्पत्ति हुँदछ संगीतको। कार्यक्रमको अघिल्लो चरणमा स्वीकार्नुहोस् कलाकार उदित नारायण अनि लता मंगेशकरको आवाजमा चलचित्र दिल तो पागलैबाट।

श्रोता, यिनै गीतका साथै आजलाई पनि कार्यक्रम चित्रान्जलीको निर्धारित समय यही पुर्याउँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समयसफल हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक 10 बजेको छ। अब सुन्नुहोस् आजका मुख्य समाचार। भारतका उपराष्ट्रपति सीपी राधाकृष्णनले पदभार ग्रहण गरेपछि आज 16 मईका दिन सिक्किम राज्यको आफ्नो पहिलो भ्रमण गर्नुहुनेछ। भ्रमणको क्रममा उपराष्ट्रपतिले गान्तोकमा सिक्किमको राज्य स्थापना दिवस समारोहमा भाग लिनुहुनेछ। सिक्किमले आज मनन केन्द्र गान्तोकमा आफ्नो राज्य स्थापना दिवस मनाउने भएको छ। पूर्वोत्तर क्षेत्रका संचार तथा विकास मन्त्री ज्योतिरादित्य सिन्धियाले आफ्नो सिक्किम भ्रमणको दोस्रो दिन सिक्किमको नाम्चीस्थित प्रसिद्ध तिमी चिया बगानको भ्रमण गर्नुभयो। उहाँले भालेढुङ्गामा स्काई वक जस्ता चलिरहेका विकास परियोजनाहरूको पनि भ्रमण र प्रगतिको समीक्षा गर्नुभयो। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो एक आधिकारिक समारोहमा भाग लिन मिन्तोग्याङबाट मनन केन्द्रसम्म पैदल यात्रा गर्नुभयो। मितव्ययिताका उपायहरू र जिम्मेवार शासनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानको सन्दर्भमा यसो गरिएको हो। सिक्किम कलाकार भरोसा सम्मेलनको तेस्रो संस्करण हिजो गान्तोकको मनन केन्द्रमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ र प्रसिद्ध अभिनेता तथा सामाजिक कार्यकर्ता सोनु सुदको उपस्थितिमा सम्पन्न भयो। गेजिङ जिल्लाको लागि अप्रेल 2026 निमित्त नाको समन्वय एनसीओआरडी समिति र बालबालिकामा लागू पदार्थ दुरूपयोगको मासिक समीक्षा बैठक हिजो भर्चुअल मोड मार्फत जिल्ला प्रशासनिक केन्द्र राब्देन्सी एनआईसी सम्मेलन हलमा बोलाइयो। सुन्दैनुन्थ्यो मुख्य समाचार, सो पूरा भयो। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, अबको समय भनी यहाँ राई मनोरञ्जन गर्नेछौ। कार्यक्रम ताजा तराने जस अन्तर्गत नयाँ हिन्दी चलचित्रका गीतहरू सुनाउनेछौ। श्रोता, कार्यक्रमको पहिलो गीतलाई स्वीकार्नुहोस्, चलचित्र नोटबुकबाट धवानी भानुशालीको एकल आवाजमा।

सुन्न नभुल्नुहोला यो आइतबार 17 तारीकमै 2026 साँझ 6:55 मा एक वृत्तचित्र रूपक सिक्किमका सुनवारहरू।

कार्यक्रम ताजेतरानीमा श्रोतालाई पुनः स्वागत जनाउन चाहन्छौ। त श्रोता, कार्यक्रम ताजेतरानी अन्तर्गत यहाँलाई सुनाइरहेका छौं विभिन्न कलाकारहरूको आवाजमा नयाँ हिन्दी चलचित्रका गीतहरू। त श्रोता, कार्यक्रमको अघिल्लो गीतलाई स्वीकार्नुहोस् कलाकार यशर देसाईको आवाजमा।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। चलचित्र सिमला मिर्चबाट लिएको गीतलाई कलाकार मिडब्रोस अनि सिभिन बिनको आवाजमा यहाँले सुनिरहनु भएको थियो। श्रोता, यसै क्रमलाई अघि बढाउँदै अघिल्लो गीतलाई भने लिएका छौं चलचित्र लुटेरेबाट कलाकार मोनाली ठाकुरको आवाजमा।

श्रोताले यस गीतलाई सुनिरहनु भएको थियो कलाकार मोनाली ठाकुरको आवाजमा। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौँ र कार्यक्रमको अन्तिम चरणतिर प्रवेश गरिसकेका छौँ। कार्यक्रम ताजे तरानी जस अन्तर्गत यहाँलाई सुनाइरहेका छौँ नयाँ हिन्दी चलचित्रका गीतहरू विभिन्न कलाकारको आवाजमा। यसै क्रमलाई अघि बढाउँदै कार्यक्रम ताजे तरानीको अन्तिम गीतलाई लिएका छौं कलाकार जुबिन नौटियालको आवाजमा चलचित्र ड्रीम गर्ल 2 बाट।

श्रोता यिनै गीतहरूका साथै आजलाई भने कार्यक्रम ताजे तरानेको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता समय फिल हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 10:30 हुने लागेको छ। रबको केही क्षणमा सुन्नुहुनेछ आकाशवाणीको दिल्ली एफएम गोल्डबाट विविध कार्यक्रम, केही क्षण प्रतीक्षा गर्नुहोला।

प्रिय श्रोता, भाग्यमा नजिक हुन जरूरी छैन, यो त टाढाको घामले पनि पोल्न सक्छ। बिछोडको कुरा के गरौं त, बिछोडको कुरा के गरौं त, साथमा भएर नि कति साथ साथै हुँदैन। त श्रोता, यही भावनाहरूका साथ सुनौ गायक कलाकार सुकमित गुरुङको आवाजमा रहेको यो अर्को गीतलाई।

साँच्चै कसैको याद कसैको साथ मनमा छोटो मिठो सम्झना कसैको रुवाई कसैको हाँसो मनमा वेदना र सम्झना हजुर श्रोता फूलको आँखामा फूलै संसार काराको आँखामा कारे संसार भनी सरह अब सुनौ गायक कलाकार माया देवी ठुङ्गेलको आवाजमा रहेको यो गीतलाई

श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम नारी संसार अन्तर्गत विभिन्न गायक कलाकारहरूको आवाजमा सजिएका गीतहरू, केही वेदनाका गीतहरू, केही खुशीका गीतहरू। त श्रोता, अब सुनौ मायाका भावनाहरूले भरिएको गीत गायक कलाकार अञ्जु देवीको स्वरमा।

तिम्रो मायामा के छ खास त्यस्तो थाहै भएन, तिम्रो मायामा के छ खासै त्यस्तो थाहै भएन, बोली वचनले

तिम्रो सुन्दरताको वर्णन गर्यो। लजालु हेराई साथै मिठो मुस्कानले मन नै भावुक बनायो। श्रोता, अर्को गीत यहाँलाई सुनाउन लागिरहेका छौं। गायक कलाकार कुन्ती मुक्तानको आवाजमा रहेको यो अर्को गीत।

समय पनि कति रफ्तारमा चल्दो रहेछ, समय पनि कति रफ्तारमा चल्दो रहेछ, जीवनमा सोचे जस्तो कहाँ हुँदो रहेछ, थाहा नपाई कसैले मनमा आघात जोडिदिँदो रहेछ, थाहा नपाई कसैले मनमा आघात जोडिदिँदो रहेछ, जीवनको यस यात्रामा कहिले साथ त कहिले बिछोड हुँदो रहेछ। श्रोताहरूले सुनिरहनु भएको थियो यही भावनात्मक शब्द अथवा अर्थसँग जोडिएका गीत गायक कलाकार मनिला सोताङको स्वरमा। त श्रोता, अर्को गीत सुनाऊ, गायक कलाकार दिपा झा अनि समूहको आवाजमा रहेको यो गीत।

श्रोता, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुन्न सक्नुहुनेछ। साथै एफएम कञ्चनजंघा 103 MHz पनि सुन्न सक्नुहुनेछ। श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम नारी संसार अन्तर्गत विभिन्न गायक कलाकारहरूको आवाजमा सजिएका गीतहरूलाई। श्रोता, अब सुन्न लागिरहेका छौं गायक कलाकार प्रभा अधिकारीको स्वरमा रहेको अर्को गीत।

तिमीलाई म स्वयंमा राख्दछु। भावनाहरू अल्मलिएका छन् जताततै, भावनाहरू अल्मलिएका छन् जताततै, यी अगेनाहरू खाली छन् तिमी बिना। मनको सन्तुष्ट म तिमी भित्र खोज्दछु। श्रोताहरूले सुनिरहनु भएको थियो गायक कलाकार तारा देवीको स्वरमा रहेको यो गीतलाई। त श्रोता, अब सुन्नुहोस् गायक कलाकार विन्जामित लेप्चाको स्वरमा रहेको यो अर्को गीत।

श्रोताहरूले भर्खरै सुनिरहनु भएको थियो गायक कलाकार सुजाता सिन्चुरीको स्वरमा रहेको यो गीतलाई। त श्रोता, हामी कार्यक्रम नारी संसारको अन्ततिर आइपुगिसक्यौं र कार्यक्रम नारी संसार आजलाई पनि यसको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र श्रोताहरू समक्ष अब प्रस्तुत छ लिम्बू लोकगीत। लिम्बू लोकगीतको पर्खाईमा बसिरहनु भएको तमाम श्रोतालाई हार्दिक स्वागत तथा न्यानो अभिवादन जनाउँदछौ। आज कार्यक्रममा लिएर आएका छौं गायक कलाकार सञ्चमान लिम्बूको स्वरमा रहेका सजिएका लिम्बू लोकगीतहरू। त श्रोता, कार्यक्रमको पहिलो कोशेली पस्कन लागिरहेको छु गायक कलाकार सञ्चमान लिम्बूको आवाजमा रहेको यो गीत।

प्रिय श्रोता, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र श्रोताहरूले सुनिरहनु भएको छ लिम्बू लोकगीतहरू। त श्रोता, कार्यक्रमलाई अघि बढाउँदै अब फेरि सुनाउन लागिरहेको छु यी गायक कलाकार सञ्चमान लिम्बूको स्वरमा रहेको यो अर्को गीत।

यहाँहरूले सुनिरहनु भएको छ लिम्बू लोकगीतहरू। तर्श्रोता, लिम्बू लोकगीत कार्यक्रममा यो अन्तिम गीत सुन्नुहोस्। उही गायक कलाकार सञ्चमान लिम्बूको स्वरमा रहेको यो गीत।

श्रोताहरूले सुनिरहनु भएको थियो लिम्बू लोकगीत कार्यक्रम अन्तर्गत लिम्बू लोकगीतहरू गायक कलाकार सञ्चमान लिम्बूको शर्मा, जसको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले अब सुन्नेछ आकाशवाणीको दिल्ली केन्द्रबाट विविध भारती सेवा। केही क्षण प्रतीक्षा साच्नुहोला।

सुन्दै हुनुहुन्थ्यो गायक कलाकार रामकृष्ण ढकालको आवाजमा यो गीतलाई अझै पनि लजाउँछौ घुर्काउँछौ सैगडी त श्रोता नेपाली आधुनिक गीत सुनाउने क्रममा अब फेरि यहाँलाई सुनाउन लागिरहेका छौं गायक कलाकार नारायण गोपालको स्वरमा रहेको यो अर्को गीतलाई श्रोताहरूले यो गीतको लगत्तै पछि सुन्नुहुनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट नेपाली भाषामा समाचार

0: श्रोताहरूले सुनिरहनु भएको छ नेपाली आधुनिक गीत। श्रोताहरूले यसको लगतै पछि सुन्नुहुनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट नेपाली भाषामा समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्।

0: प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले निदरल्याण्डको आफ्नो औपचारिक भ्रमणको क्रममा आज भारतीय प्रवासीलाई सम्बोधन गर्नुहुँदैछ। सामुदायिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री नरेन्द्र मोदीले सभाको न्यानोपन र उत्साहले आफूलाई भारतको कुनै महोत्सवमा भाग लिइरहेको जस्तो महसुस गराएको बताउनु भएको छ। भारतको लागू औषध विरोधी एजेन्सीहरूले अपरेशन रेजपिल अन्तर्गत पहिलो पल्ट 182 करोड़ रूपियाँ बराबरको क्याप्टागन ड्रग्स जफत गरेको छ। गृहमन्त्री अमित शाहले स्वापक नियन्त्रण ब्यूरोका कर्मचारीहरूलाई बधाई पनि दिनुभयो। पश्चिम बंगाल सरकारले 2011 राज्यमा जारी गरिएका सबै जाति प्रमाणपत्रहरूको अनुसन्धान गर्न आदेश दिएको छ। आन्ध्र प्रदेशको काकीनाडा जिल्लामा आज बिहान तीव्र गतिको टिप्पर लरीले ठक्कर दिँदा 6 महिला मजदूरको मृत्यु भएको छ र आज ब्यांककमा भएको थाइल्याण्ड ओपन ब्याडमिण्टनको सेमी फाइनलमा भारतका सात्विक साईराज रंकी रेड्डी र चिराग सेट्टीले मलेसियाको जोड़ीलाई हराउँदै फाइनलमा प्रवेश गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले निदरल्याण्डको आफ्नो औपचारिक भ्रमणको क्रममा आज भारतीय प्रवासीलाई सम्बोधन गर्नुहुँदैछ। हेगमा आयोजित सामुदायिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री नरेन्द्र मोदीले सभाको न्यानोपन र उत्साहले आफूलाई भारतको कुनै महोत्सवमा भाग लिइरहेको जस्तो महसुस गराएको बताउनु भएको छ। उहाँले हेगलाई भारत निदरल्याण्ड्स मित्रताको जीवन्त प्रतीकको रूपमा वर्णन गर्नुभयो र डच नेताहरूले भारतीय डायस्पोराको योगदानको निरन्तर कदर गर्ने बताउनुभयो। प्रधानमन्त्री मोदीले नेदरल्याण्ड्सको समाज र अर्थतन्त्रलाई सुदृढ पार्न भारतीय डायस्पोराले निर्वाह गरेको भूमिकामा प्रत्येक भारतीयले गर्व गर्ने बताउनुभयो। कार्यक्रममा हजारौं मानिसहरूको उपस्थिति रहेको छ।
1: जो कंट्रीब्यूट कर रहे हैं उस पर हर भारतवासी को गर्व है। मैं आज इस अवसर पर नीदरलैंड की जनता का, यहां की सरकार का आभार व्यक्त करता हूं। मैं यहां की जनता को 140 करोड़ भारतवासियों की तरफ से अपनी शुभकामनाएं देता हूं।
0: प्रधानमन्त्री मोदी हिजो राति निदरल्याण्ड पुग्नु भएको हो, जहाँ उहाँलाई न्यानो स्वागत गरिएको थियो। विभिन्न आयुवर्ग, क्षेत्र र धर्मको प्रतिनिधित्व गर्ने भारतीय समुदायका सदस्यहरूले परम्परागत नृत्य र संगीत प्रस्तुत गर्दै उहाँलाई स्वागत गरेका थिए। उहाँको आगमनले सम्पूर्ण स्थल मोदी मोदी र वन्दे मातरमको नाराले गुन्जियो। यो सामुदायिक कार्यक्रम भारत निदरल्याण्ड सम्बन्ध, डायस्पोराको भूमिका र भारतको विश्वव्यापी पहुँचमा केन्द्रित हुने अपेक्षा गरिएको छ। नीति आयोगको प्रतिनिधिमण्डलले आज पश्चिम बंगालसँग केन्द्र राज्य सहयोगलाई सुदृढ पार्ने र सहकारी संघीयतालाई अगाडि बढ़ाउने विषयमा बैठक गरेको छ। बैठकको अध्यक्षता अपर सचिव रोहित कुमार र कार्यक्रम निर्देशक राजीव कुमार सेनले गर्नुभएको थियो। बैठकमा पश्चिम बंगाल सरकारको योजना तथा सांख्यिकी विभागका अतिरिक्त मुख्य सचिव पीके मिश्रा र 9 भन्दा बढ़ी राज्य विभागका अधिकारीहरू उपस्थित थिए। नीति आयोगले एक विज्ञप्तिमा बैठकको क्रममा समीक्षा गरिएका प्रमुख पहलहरूमा राज्य सहायता मिशन, आकांक्षी जिल्ला र ब्लक कार्यक्रम, अटल नवाचार मिशन र नीति आयोगका अन्य राज्य केन्द्रित पहलहरू समावेश थिए। बैठकले समावेशी वृद्धि र नवप्रवर्तन नेतृत्व विकासप्रति केन्द्र र राज्यको साझा प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। भारतको लागू औषध विरोधी एजेन्सीहरूले अपरेशन रेजपिल अन्तर्गत पहिलो पल्ट 182 करोड़ रूपियाँ बराबरको क्याप्टागन ड्रग्स जफत गरेको छ। गृहमन्त्री अमित शाहले एक सामाजिक सञ्जाल पोस्टमा भारतलाई लागू औषध देश मुक्त देश बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले पश्चिम एसियाई देशहरूतर्फ जाँदै गरेको लागू औषधको खेप जफत हुनु र एक विदेशी नागरिकको पक्राउले यस दिशामा भारतको कड़ा नीतिलाई प्रतिविम्बित गरेको बताउनु भएको छ। श्री शाहले भन्नुभयो, सरकारले प्रति ग्राम मात्रामा अवैध रूपमा भारत ल्याउने र बाहिर लाने लागू औषधमाथि पनि कार्यवाही गर्नेछ। उहाँले स्वापक नियन्त्रण ब्यूरोका कर्मचारीहरूलाई बधाई पनि दिनुभयो। सरकारी स्रोतका अनुसार क्याप्टागन फेनेथिलिनको प्रचलित नाम हो, जुन एक सिन्थेटिक उत्तेजक दवाई हो, जुन मूल रूपमा 1960 को दशकमा ध्यान विकार र नार्कोलेप्सीको चिकित्सा उपचारको लागि विकसित गरिएको थियो। यसको लत लाग्ने प्रकृति र दुरूपयोगको सम्भावनाको कारण मूल औषधि संरचना अन्तत अन्तर्राष्ट्रिय रूपमा प्रतिबन्धित गरिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि स्वीडेन

0: को भ्रमणमा जानुहुनेछ। यो भ्रमणको उद्देश्य द्विपक्षीय साझेदारीलाई सुदृढ पार्नु हो। हाम्रा संवाददाताले बताए अनुसार दुई देशहरू बीचको व्यापार रेकर्ड स्तरमा पुगेको छ। स्वीडेनी व्यवसायहरूले भारतमा लगानी गरिरहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले इराकको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा अली फलिह कादिम अल जैदीलाई बधाई दिनुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो, भारतले इराकसँगको आफ्नो लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई गहिरो महत्व दिन्छ र सबै क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउन पूर्ण रूपमा प्रतिबद्ध छ। सिक्किमले आज आफ्नो 51औं स्थापना दिवस मनाउँदैछ। उपराष्ट्रपति सीपी राधाकृष्णन गान्तोकस्थित मनन केन्द्रमा हुने मुख्य समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुनेछ। राज्यपाल ओम प्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ र केन्द्रीय पूर्वोत्तर मामिला मन्त्री ज्योतिरादित्य सिन्धिया पनि कार्यक्रममा उपस्थित रहनुहुनेछ। उपराष्ट्रपतिले पूर्वोत्तर विकास मन्त्रालयका धेरै प्रमुख विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुहुनेछ। 1975 आजकै दिन सिक्किम आधिकारिक रूपमा भारतमा सामेल भएको थियो।
1: आपसे कुछ देर में उपराष्ट्रपति सीपी राधाकृष्णन सिक्किम राज्य स्थापना दिवस समारोह के अवसर पर गंगटोक स्थित मनन केंद्र में मुख्य अतिथि के रूप में शामिल होंगे। समारोह के दौरान उपराष्ट्रपति पूर्वोत्तर क्षेत्र के विकास के लिए कई परियोजना का लोकार्पण और शिलान्यास भी करेंगे। गौरतलब है कि सिक्किम राज्य स्थापना दिवस प्रतिवर्ष 16 मई को मनाया जाता है। आज ही के दिन 1975 में सिक्किम भारत संघ के साथ औपचारिक रूप से विलय शर्मा।
0: पश्चिम बंगाल सरकारले 2011 राज्यमा जारी गरिएका सबै जाति प्रमाण पत्रहरूको अनुसन्धान गर्न आदेश दिएको छ। अधिकारीहरूले विगत 14 वर्षमा यी कागजातहरूको प्रामाणिकता र वैधतामाथि प्रश्न उठेको बताएका छन्। यस अवधिमा अनुसूचित जाति, अनुसूचित जनजाति र अन्य पिछड़िएका वर्गका लागि लगभग 1,69,00,000 जाति प्रमाण पत्र जारी गरिएको थियो। यी प्रमाण पत्रहरूमध्ये धेरैलाई द्वारे सरकार योजना अन्तर्गत प्रमाण पत्रहरू जारी गरिएको थियो। सूचीमा राज्यमा हालै गरिएको मतदाता सूचीको गहन पुनरीक्षणको क्रममा हटाइएका नामहरू पनि समावेश छन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मीडिया ह्याण्डल एक्समा @AIRNews अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
2: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: अब रहल समाचार। आज राष्ट्रिय डेंगू दिवस हो। राष्ट्रिय डेंगू दिवसको अवसरमा केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाले नागरिकहरूलाई डेंगू रोकथामको बारेमा जागरूकता जनाउन र सफा र सुरक्षित वातावरण कायम राख्न एकजुट हुन आह्वान गर्नुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री नड्डाले सरकारले बढ़दो निगरानी, व्यापक परीक्षण, सुधारिएको उपचार सुविधाहरू र व्यापक जागरूकता अभियानहरू मार्फत डेंगू नियन्त्रण प्रयासहरूलाई बलियो बनाउन जारी राखेको बताउनुभएको छ। त्रिपुरामा कानून व्यवस्था र सुरक्षा सुदृढ पार्न गृह मन्त्रालयले थप इण्डिया रिजर्भ बटालियन गठनलाई अनुमोदन गरेको छ। केन्द्र सरकारले पूर्वाधार विकासका लागि 50 करोड़ र 30 करोड़सम्मको एक पटकको आर्थिक अनुदान स्वीकृत गरेको छ। यो बटालियनले उपकरण र तैनाथीको लागि मानक संघीय प्रोटोकलहरू पालन गर्नेछ, जसले उग्रवाद रोधी कार्यहरू र सीमा सुरक्षामा ध्यान केन्द्रित गर्नेछ। केन्द्र सरकारलाई आवश्यकता अनुसार देशको कुनै पनि ठाउँमा यी कर्मचारीहरू तैनाथ गर्ने अधिकार पनि हुनेछ। मुख्यमन्त्री माणिक शाहले आशा कार्यकर्ताहरूको कल्याणको लागि सरकारको प्रतिबद्धता दोहोर्याउनु भएको छ। आन्ध्र प्रदेशको काकीनाडा जिल्लामा आज बिहान तीव्र गतिको टिप्पर लरीले ठक्कर दिँदा 6 जना महिला मजदूरको मृत्यु भएको छ। काकीनाडा ग्रामीण मण्डलको कोवरू पुल नजिकै काममा जान सड़क पार गर्ने क्रममा दुर्घटना भएको थियो। 4 महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने 2 जनाको उपचारको क्रममा मृत्यु भएको थियो। पुलिसले शव पोस्टमार्टमको लागि पठाएको छ र मामिला दर्ता गरेको छ। उपमुख्यमन्त्री के पवन कल्याणले घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुहुँदै मृतकका परिवारप्रति

0: वेदना व्यक्त गर्नुभएको छ। उहाँले प्रत्येक मृतकलाई 4,00,000 रूपियाँको राहत रकमको घोषणा गर्नुभएको छ। सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले पाकिस्तानलाई कड़ा चेतावनी दिनुहुँदै आतंककारीहरूलाई आश्रय दिनु र भारत विरूद्ध गतिविधिहरू गर्न बन्द गर्नुपर्ने बताउनु भएको छ। नयाँ दिल्लीमा भएको सेना संवादमा बोल्नुहुँदै श्री द्विवेदीले यदि पाकिस्तानले भारत विरूद्ध आतंकवादी गतिविधिहरू जारी राख्छ भने पाकिस्तानले आफैले निर्णय गर्नुपर्छ कि ऊ भूगोल र इतिहासको हिस्सा बन्न चाहन्छ कि चाहँदैन। सेना प्रमुखको यस टिप्पणीले आतंकवाद विरूद्ध भारतको दृढ़ नीतिलाई प्रतिविम्बित गर्छ।
1: अगर आपने मुझे पहले सुना है तो मैंने यही कहा था कि अगर पाकिस्तान आतंकवादियों को पनाह देना और भारत के खिलाफ आतंकी गतिविधियां जारी रखता है तो उसे ये खुद तय करना होगा कि वो भूगोल का हिस्सा बना रहना चाहता है या इतिहास का या किसी का भी नहीं।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानले आफूलाई औपचारिक रूपमा चीनबाट स्वतन्त्रता घोषणा गर्ने निर्णय विरूद्ध चेतावनी दिनुभएको छ। ताइवानका राष्ट्रपति लाई चिङ तेले पहिले भनेका थिए कि ताइवानले स्वतन्त्रता घोषणा गर्न आवश्यक छैन किनभने यसले पहिले नै आफूलाई एक सार्वभौम राष्ट्र मान्दछ। अमेरिकाले लामो समयदेखि ताइवानलाई समर्थन गर्दै आएको छ जसमा अमेरिकी कानून अन्तर्गत आत्मरक्षा उपकरणहरू प्रदान गर्नु समावेश छ र यसले चीनसँग कूटनीतिक सम्बन्ध पनि कायम राखेको छ। ट्रम्पले पहिला भनेका थिए कि उनले स्वशासित द्वीपको बारेमा कुनै वाचा गरेका छैनन् जुन चीनले आफ्नो क्षेत्रको भागको रूपमा दावी गर्दछ। भारत र स्वीडेन बीचको रणनीतिक साझेदारी साझा लोकतान्त्रिक मूल्य र तटस्थताको नीतिमा आधारित छ। यी सिद्धान्तहरूले रक्षा क्षेत्रमा दुई देशहरूबीच व्यापक सहयोगलाई बढ़ावा दिएको छ। स्वीडेनका लागि भारतका राजदूत अनुराग भूषणले मेक इन इण्डिया जस्ता पहलहरूले उद्योगको विश्वासलाई बलियो बनाएको र दीर्घकालीन रणनीतिक सहयोगका लागि नयाँ बाटो खोलेको बताउनुभयो। मौसम विभागले आगामी दुई दिनमा अण्डमान र निकोबार द्वीप समूह पश्चिम बंगालको तराई क्षेत्र सिक्किम आसाम मेघालय र दक्षिण आन्तरिक कर्नाटकमा भारी वर्षा हुने सम्भावना रहेको बताएको छ। भोलि अरूणाचल प्रदेश केरलम माहे तमिलनाडु पुडुचेरी र कराईकलमा पनि यस्तै अवस्था रहनेछ। आज बिहार आन्ध्र प्रदेश छत्तीसगढ़ पूर्वी राजस्थान झारखण्ड लक्षद्वीप मध्य महाराष्ट्र मराठवाड़ा जम्मू कश्मीर लद्दाख र उत्तर पूर्वी राज्यहरूमा बिजुली र तेज हावासँगै मेघ गर्जन र आधीबेरी चल्ने सम्भावना रहेको छ। भोलिसम्म झारखण्ड मध्यप्रदेश राजस्थान उत्तर प्रदेश र विदर्भका केही भागहरूमा लू चल्ने सम्भावना छ। आज कोंकण र गोवाका केही भागहरूमा तातो र आर्द्र मौसम रहनेछ। दिल्लीको राउज एभिन्यू अदालतले 2008 गुरूग्रामको सिकोहपुर गाउँमा जमीन खरिदसँग सम्बन्धित मनी लन्ड्रिङ मामिलामा व्यवसायी रोबर्ट वाड्रालाई जमानत दिएको छ। अर्को सुनवाई जुलाई 10 हुनेछ। प्रवर्धन निदेशालयले मनी लन्ड्रिङ रोकथाम ऐन अन्तर्गत दायर गरिएको उजुरीको संज्ञान लिएपछि वाड्रालाई राउज एभिन्यू अदालतमा पेश गरिएको थियो। यो मामिला लगभग 3.5 एकड़ जमीनको कारोबारमा कथित अनियमिततासँग सम्बन्धित छ। आज ब्यांककमा भएको थाइल्याण्ड ओपन ब्याडमिण्टनको सेमी फाइनलमा भारतका सात्विक साईराज रंकी रेड्डी र चिराग शेट्टीले मलेसियाको जोड़ीलाई हराउँदै फाइनलमा प्रवेश गरेका छन्। भारतीय जोड़ीले 19-21 22-20 21-16 अन्तरले जीत हासिल गरेको छ। फाइनलमा भारतीय जोड़ीले इण्डोनेसियाको जोड़ीको सामना गर्नेछ। यो समाचार युट्युबमा 8AIR कोर्स्याङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले निदरल्याण्डको आफ्नो औपचारिक भ्रमणको क्रममा आज भारतीय प्रवासीलाई सम्बोधन गर्नुहुँदैछ। सामुदायिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री नरेन्द्र मोदीले सभाको न्यानोपन र उत्साहले आफूलाई भारतको कुनै महोत्सवमा भाग लिइरहेको जस्तो महसुस गराएको बताउनुभएको छ। भारतको लागू औषध विरोधी एजेन्सीहरूले अपरेशन रेजपिल अन्तर्गत पहिलोपल्ट 182 करोड़ रूपियाँ बराबरको क्याप्टागन ड्रग्स जफत गरेको छ। गृहमन्त्री अमित शाहले स्वापक नियन्त्रण ब्यूरोका कर्मचारीहरूलाई बधाई पनि दिनुभयो। पश्चिम बंगाल सरकारले 2011 राज्यमा जारी गरिएका सबै जाति प्रमाणपत्रहरूको अनुसन्धान गर्न आदेश दिएको छ। आन्ध्र प्रदेशको काकीनाडा जिल्लामा आज बिहान तीव्र गतिको टिपर लरीले ठक्कर दिँदा 6 महिला मजदूरको मृत्यु भएको छ र आज ब्यांककमा भएको थाइल्याण्ड ओपन ब्याडमिण्टनको सेमी फाइनलमा भारतका सात्विक साईराज रंकी रेड्डी र चिराग सेट्टीले मलेसियाको जोडीलाई हराउँदै फाइनलमा प्रवेश गरेका छन्।

0: भयो अघिल्लो समाचार लिएर हामी अपराह्न 3:15 उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता सुन्नुहोस्, नेपाली आधुनिक गीतहरूको क्रममा अब यहाँहरूलाई सुनाउनेछौ गायक कलाकार सम्भुजित बास्कोटा अनि समूहको आवाजमा रहेको यो गीतलाई।

मीडियम वेबको 213.67 मीटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, समय अहिले अपरान्हको 4 बज्नै लागेको छ र हामी उपस्थित भएका छौं अब उसो प्रसारण गरिने कार्यक्रमहरूको जानकारी लिएर। सर्वप्रथम यसघड़ी रेडियो सुनिरहनुहुने सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत तथा न्यानो अभिवादन जनाउँदछौ। श्रोता, यस जानकारीको लगत्तैपछि सुनाएर मनोरञ्जन गराउनेछौ फौजी दाजुभाइहरूको निम्ति समर्पित कार्यक्रम शौर्यगाथा। 4:30 सुन्नुहुनेछ लेप्चा भाषाको कार्यक्रम तुङकुङ तुन्ला अन्तर्गत प्रथममा कलाकार सोनाम छिरिङ लेप्चाको स्वरमा केही गीत, त्यसपछि सिक्किम राज्य दिवस विषयमा एक वार्ता। 5 बजे यहाँहरूलाई सुनाउनेछौ लिम्बू भाषाको कार्यक्रम नुसी चान अन्तर्गत प्रथममा समाचार, त्यसपछि माङ हाङमा लिम्बूको स्वरमा केही गीत अनि सिक्किम राज्य दिवसको अवसरमा विविधतामा एकता सिक्किमको गौरव विषयमा एक वार्ता। 5:30 सिक्किमे भुटिया भाषाको कार्यक्रम पाङ्गेन मेन्तोक अन्तर्गत सोनाम टाशी सेंगा अनि साथीहरूको स्वरमा केही गीत, त्यसपछि सिक्किम राज्य दिवसको अवसरमा सिक्किमको समृद्ध संस्कृति र परम्पराहरू विषयमा एक वार्ता। 6 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ हिन्दी भाषामा समाचार। 6:05 दैनिक ग्रामीण कार्यक्रम अन्तर्गत प्रस्तुत हुनेछ एक प्रगतिशील कृषक गीता देवी अधिकारीसँग लिएको एक अन्तर्वार्ता। विषय रहनेछ साग सब्जी खेतीद्वारा जीविका उपार्जन। त्यसपछि 6:40, 45, अनि 50 सुन्नुहुनेछ प्रादेशिक समाचार क्रमैले नेपाली लेप्चा अनि सिक्किमे भुटिया भाषामा। यसै गरी 6:55 अनि 7 बजे यसै केन्द्रबाट सुन्नुहुनेछ जिल्ला समाचार पत्र क्रमैले नेपाली अनि लेप्चा भाषामा। 7:05 प्रस्तुत हुनेछ सिक्किम राज्य दिवस विषयमा एक रेडियो रिपोर्ट। यसै गरी 7:25 सुन्नुहुनेछ नेपाली भाषामा राष्ट्रिय समाचार। 7:35 पाश्चात्य संगीत अन्तर्गत एक सुन्दर राज्य सिक्किम विषयमा वार्ता प्रस्तुत हुनेछ भने 8:05 गीत गजल कार्यक्रम अन्तर्गत मनोरञ्जन गराउनेछौ कलाकार उषा खन्ना र तान्याका स्वरमा केही गीतहरू। 8:30 सुन्नुहुनेछ कार्यक्रम सुर संसार अन्तर्गत कलाकार निखिल ब्यानर्जीद्वारा सितारवादन। 8:45 अनि 9 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुन्नुहुनेछ क्रमैले हिन्दी अनि अंग्रेजी भाषामा समाचार। 9:15 प्रस्तुत गर्नेछौ कार्यक्रम स्पटलाइट। यसै गरी 9:30 राष्ट्रिय फिल्म पत्रिका अन्तर्गत चित्र भारती प्रस्तुत गर्नेछौ। 10 बजे मनोरञ्जन गराउनेछौ हिन्दी फिल्मी गीत अन्तर्गत विभिन्न कलाकारहरूको स्वरमा गीतहरू सुनाएर र यिनै कार्यक्रमहरूको साथमा हाम्रो बेलुकी प्रसारण अर्थात तेस्रो अधिवेशमा समावेश सम्पूर्ण कार्यक्रमहरू समाप्त हुनेछन् रात्रिको ठिक 10:30। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौ। श्रोता, अब प्रस्तुत छ कार्यक्रम शौर्यगाथा।

0: नमस्कार श्रोताहरू, आज हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण गरिने ग्रामीण कार्यक्रममा उपस्थित भइसकेका छौं र यस ग्रामीण कार्यक्रममा आज हामीले निम्त्याएका छौं गाउँठाउँमा रहेर केही खेती किसानी गर्दै आउनुहुने एक प्रगतिशील नारीलाई हामीले स्टुडियोमा निम्त्याएका छौं र उहाँसँग कुराकानी गरेर उहाँले गर्नुभएको अनुभवहरू हजुरहरू समक्ष साझा गराउने छौं र आउनुहोस् अन्तर्वार्तालाई अघि बढाउँदै हामी उहाँसँगै कुराकानी गरौं र सर्वप्रथम त हजुरलाई हाम्रो आकाशवाणी गान्तोकको यस ग्रामीण कार्यक्रममा स्वागत जनाउँदछौँ।
1: धन्यवाद।
0: हजुर कहाँबाट हुनुहुन्छ, के नामले परिचित हुनुहुन्छ, हाम्रा श्रोताहरूलाई आफ्नो परिचय राखिदिनुहोस् न।
1: म लिङ्गी पायुङबाट हो, मेरो नाम हो गीता देवी अधिकारी।
0: हजुर, अहिले हामी माझ लिङ्गी पायुङबाट गीता देवी अधिकारी उपस्थित हुनुहुन्छ र उहाँले गाउँठाउँमा रहेर के कस्तो कामहरू गर्दै आफ्नो जीवन अगाडि बढाउनु हुँदैछ यस विषयमा हामी अन्तर्वार्ता गरेर जानकारी प्रस्तुत गर्नेछौ। र अहिले हामी माझ उपस्थित हुनुहुन्छ एक उन्नतिशील नारी, उहाँले आफ्नो गाउँठाउँमा रहेर साग सब्जी रोपन अथवा खेतीपाती गर्दै गर्दै आफ्नो जीविका चलाउँदै आइरहनु भएको छ र आउनुहोस् उहाँसँग कुराकानी गरौं र हजुरले अहिले हाल गाउँठाउँमा रहेर के कस्तो व्यवसाय गर्दै आइरहनु भएको छ हाम्रा श्रोताहरूलाई आफ्नो अनुभव साझा गराइदिनुहोस् न।
1: खास अहिले हालैको सब्जीको चाहिँ के चल्दैछ भने
0: हजुरले सब्जी खेती गर्नुहुन्छ।
1: हामीले सब्जी खेती गर्दाखेरि चाहिँ हामी अब गाउँले पर्यौं, साह्रै धेरै धेरै लगाएर चाहिँ गर्दैनौ, थोरै थोरै लगाउँछौ अनि लगाउने सिजनल सब्जी लगाउँछौ हामी, अरू त्यस्तो धेरै सुइटेबल छैन, हाम्रो जग्गामा पानी बेसी पर्छ त्यसले गर्दा थोरै थोरै।
0: यो सब्जी खेती व्यवसाय कहिले सुरु गर्नु भएको हो?
1: यो त अब कहिले खेती सुरु गरे भन्दा खेती त अब

0: स्टार्टिङ पहिल्यैदेखि नै सब्जी त सबैलाई खानु चाहिन्छ नै घरमा लगाइन्थ्यो
1: नै
0: हजुर हामी बजारबाट सब्जी किनेर खाँदैनौँ अहिले पनि आउँदाखेरि प्याज र टमाटर कोही बेला टमाटर पनि आजकल हाम्रोतिरै हुनु थाल्यो विशेष लाने प्याज
1: संलग्न हुनु भएको चाहिँ कति भयो यो व्यवस्था
0: मै संलग्न भएको चाहिँ कति भयो भने 2005-06 चाहिँ हामी आफै सब्जी उब्जाएर खान थालेको हौ
1: खानु पनि र बेच्न पनि
0: हजुर अब बेच्नु थालेको चाहिँ हामीले बजार निकाल्नु थालेको चाहिँ 17-18 वर्ष भयो त्यसरी बजारतिर लाने नभए त्यो सिस्टम थिएन जति फलायो खायो खाइ नसके पनि गाईले खायो त्यस्तो सिस्टम थियो
1: बजारमा लगेर बेचबिखान गर्ने प्रचलनै थिएन
0: थिएन
1: र त्यो भन्दा अघि हजुर के गर्दै हुनुहुन्थ्यो
0: त्यो भन्दा अघि चाहिँ अब हामी गाई पाल्थ्यौँ घाँस काट्थ्यौँ गाईलाई घाँस लगायो घाँस काटेर अन्त त्यही बारीतिर गयो केही गोडमेल हुन्छ त्यस्तो गर्थ्यौँ
1: हजुर तपाईँ यो जुन सब्जी खेती गर्नुहुँदैछ यो आफ्नै जमिनमा गर्नुहुन्छ
0: हजुर
1: तपाईँको जमिन कति छ
0: मेरो जमिन 5 एकर छ
1: 5 एकर जमिनमा तपाईँले यस्तै विभिन्न प्रकारका साग सब्जी खेती गर्दै आइरहनु भएको छ र अब सब्जी खेती गर्नु पर्दाखेरि पनि अब औलमा हुने सब्जी म लेखमा गर्छु अथवा लेखमा हुने म औलमा गर्छु भनेर कुनै पनि ज्ञान बिना कुनै पनि खेतीपाती गर्न सकिँदैन र यो सब्जी खेती गर्नु पर्दाखेरि कस्तो जग्गामा एकदम सरेकिलो भनिन्छ नि जुन चाहिँ गर्दाखेरि फाइदा हुन्छ राम्रो फस्टाउँछ यो पनि हाम्रा श्रोताहरूलाई बताइदिनुहोस्
0: सब्जी फल्ने गर्नु सक्दाखेरि चाहिँ औल भेगमा राम्रो फल्छ
1: औल भेग अलिकति
0: गरम जग्गामा छिटो उत्पादन निकाल्नु सकिन्छ त्यहाँ चाहिँ छिटो फल्छ पानी पनि अलिक कम्ती पर्छ त्यहाँ र साग सब्जीमा किरा कम्ती लाग्ने हुन्छ लेकमा चाहिँ पानी बेसी परेर पानीले बेसी गोदेपछि कुनै पनि सब्जीहरू राम्रो हुन सक्दैन
1: हजुर हजुर र हजुरले हाल आफ्नो बारीमा कस्ता प्रजातिका साग सब्जीहरू उत्पादन गर्दै आइरहनु भएको छ
0: हामी सिजनल लगाउँछौ सब्जी सिजन सिजनमै हुन्छ जस्तै आलुको सिजनमा आलु सँगसँगै साग छेउछाउमा साग लाग्छ त्यहाँबाट भदौमा हामी मुला छर्छौँ
1: अब हिउँदमा आलु साग भयो भने अब जस्तै अलिकति बर्खा लागेपछि अर्कै साग सब्जीहरू हुन्छ
0: हजुर अब यो भदौदेखि सिम्बीको सिजन लाग्छ यसरी सिजनल लगाउँछौ
1: हजुर हजुर र यो खेतीपाती गर्नुपर्दाखेरि पहिले त हामीले जमिन तयार गर्नुपर्ने हुन्छ र यो जमिन तयार गर्नुपर्दा तपाईँले कस्तो प्रकारले गर्नुहुन्छ कसैले अब गोरु जोतेर गर्छन् भने अब हाल आएर विभागले धेरै प्रकारका औजारहरू हाम्रा कृषक दाजुभाइहरूलाई वितरण गरेको छ त्यसको माध्यमबाट पनि हामीले सहजै हामीले आफ्नो जमिन तयारी गर्न सक्छौ भने हजुरहरूले चाहिँ कस्तो प्रकारले गर्नुहुन्छ
0: हामी पहिला चाहिँ गोरुले नै जोतेर कति कमाइ लगायो सब्जीहरू त्यसरी लगाउँथ्यो भने अहिले चाहिँ अब हाम्रोमा पनि गोरु छैनन् पावर टिलर छन् जोत्ने त्यसले गर्दा हामीले गाई जुन सब्जी लगाउने गरा बारी छ त्यसमा चाहिँ हामी अगाडि नै लगेर गाईलाई बाँध्छौ एक महिना जस्तो 15 दिनमा हामीलाई गाईको थला सार्दै जुन उसलाई बाँधेको ठाउँमा गोबर अनि गहुँ त्यो माटो भिजेको हुन्छ त्यो भिजेको माटोमा हामी सब्जी लगाउँछौ र त्यहाँ कमिलाहरू लाग्दैन साह्रै राम्रो फल्छ
1: तपाईँहरू थला मलेर त्यसरी मलजल गर्नुहुन्छ र जोत्नु पर्दा चाहिँ तपाईँले पावर टिलरै चलाउनुहुन्छ अहिले त गाउँठाउँमा गोरु पाउन पनि निकै मुस्किल पर्छ र त्यसको हाजिरा पनि धेरै महँगो भएकोले प्राय जसो कृषकहरूले अहिले पावर टिलरै चलाउने प्रचलन छ र तपाईँले अब सब्जी खेती गर्नु पर्दाखेरि सब्जीको नर्सरी तपाईँले आफै तयार पार्नुहुन्छ कि कहीँ बाहिरबाट बिरुवाहरू ल्याएर लगाउनुहुन्छ कि कस्तो प्रकारले आफ्नो बारीमा सब्जीहरूको उत्पादन गर्नुहुन्छ
0: हामी आफै पनि राख्छौ अनि हामीलाई एग्रिकल्चरले पनि दिनुहुन्छ
1: बिरुवाहरू
0: हजुर बिरुवा उमारेर दिनुहुन्छ खुर्सानीको बिरुवा गोभीको बिरुवा फुलगोभी बन्दागोभी ब्रोकोलीहरूको बिरुवा उहाँहरूले पनि दिनुहुन्छ अनि हामी आफै पनि घरमै फुलाएर फलाएर राखेको हुन्छौँ
1: नर्सरी आफै पनि गर्नुहुन्छ
0: आफै पनि गर्छौँ
1: गाउँठाउँमा कतिजना कृषकहरूले नर्सरी चलाएर बोट बिरुवाहरू अब गाउँमा चाहिनेहरूलाई उहाँले नि सप्लाई गरेको पनि हामी देख्छौँ
0: हजुर
1: हामी
0: आफै खोर्सानी लगायो आफूले कति रोप्छ त्यहाँबाट उब्रेको हामी आफै बेच्यो
1: हजुर र यसको बिजनहरू चाहिँ तपाईँले आफै बजारबाट किनेर ल्याउनुहुन्छ कि विभागसँगै सम्पर्क गर्नुहुन्छ
0: हामी त्यसको सिड हामी आफै राख्छौँ हाम्रोमा जुन फुल फल लगाउँछौ सब्जीहरू जुन लगाउँछौ त्यसैलाई हामी त्यो जुन पाकेपछि दाना राखेर रा, नेक्स्ट टाइम फेरि त्यसैलाई हामीले फेरि उमार्छौ
1: त्यसैलाई छिप्यायो राख्यो बिउ भनेर राखिन्छ
0: हजुर हामी आलु पनि त्यसै गर्छौ
1: आफ्नै बारीकै चलाउँछौ
0: बजारको आलु चल्छ चल्नु त तर कम्ती मात्रामा हाम्रोमा जुन त्यो सब्जीमा लाग्ने एउटा सानो आलु हुन्छ सेतो आलु लहरे आलु भन्छ त्यो आलु हामी त्यसैलाई लगाउँछौ त्यही बिउ राख्छौ फेरि नेक्स्ट सानो भइसकेको हुन्छ फेरि त्यसैलाई रोप्छौ
1: र कतिजना कृषकहरूले त यो बिजनहरू जस्तै बजारबाट अथवा सिलगढी कालिम्पोङको बजारबाट पनि उहाँहरूले ल्याएर आफ्नो बारीमा नर्सरीहरू राखेर यसरी बिरुवा उत्पादन गर्नुहुन्छ भने तपाईँहरू चाहिँ आफै उत्पादन आफ्नै बिउ पकाएर नै गर्नुहुन्छ
0: हजुर हामी आफै गर्छौँ
1: र अब यो खेती गर्नु पर्दाखेरि आफ्नै घर परिवारले सबै खेती गर्न सकिन्छ कि तपाईँले खेताला अथवा कुनै मजदुरहरू पनि लगाउनुहुन्छ
0: अहिले चाहिँ त्यस्तो घरको काम गर्नेहरू बेसी छैन, कम्ती कम्ती छ, खेताला लगाउनु पर्छ, खेताला लाएरै गर्छौ।
1: अहिले त खेताला लगाउनु पर्दा पनि रोज एकदम महँगो भएर गएको छ, सबै सरकारी जागिरमा काम गर्ने भइसकेपछि गाउँघरमा खेताला पाउन गाह्रो पर्छ, त्यसकारण

0: माथि फलाएको रोपेको तर हामीले मल्चिङ लगाएको छैनौ।
1: र विभागका कतिजना सानो सानो कर्मचारीहरू उहाँहरू कृषकहरूको बारीमै गएर उहाँलाई यसरी रोप्नुपर्छ, यतिको दूरीमा रोप्नुपर्छ, यस्तो दवाई लाउनुपर्छ, यो सिजनमा यो लाउनुपर्छ भनेर हामीले पूरा उहाँहरूले तालिमहरू दिँदै गरेको हामी देख्छौ। र हजुरहरूकोतिर पनि विभागका यस्ता कर्मचारीहरू आएर कुनै यस्तो सिकाउने कामहरू गर्नुहुन्छ कि गर्नुहुन्न?
0: हजुर, आउनुहुन्छ, उहाँहरू आउनुहुन्छ। मकैको डिस्टेन्स, मकै रोप्ने डिस्टेन्स, त्यहाँबाट अरू पनि जति पनि छ भेजिटेबलहरू लगाउने प्रोसेस उहाँहरूले सिकाइदिनुहुन्छ, यसरी यसरी गर्नु भनेर। कति हामी उहाँहरूको उहाँहरूले दिएको कुरा अनुसारले हामी लगाउँछौँ पनि, र कति होइन हामीले पहिलादेखि यसरी रोपेको भइरहेको छ यसरी नै रोपौँ न भन्ने खालको भएर त्यसरी पनि रोप्छौँ।
1: पुरानै
0: हजुर, त्यसरी नै रोप्छौँ।
1: र अहिले तपाईँको बारीमा के के छ साग सब्जीमा?
0: अहिले हालैमा हाम्रोमा सब्जी इस्कुसको मुन्टा छ।
1: इस्कुस एकदम जुन बेच्ने हिसाबले?
0: हजुर, बेच्ने हिसाबले हो, तर हाम्रोमा बिक्दैन इस्कुस।
1: गाउँमै चाहिँ बिक्दैन,
0: बजारमै बिक्दैन, हामी गाईले खान्छ।
1: र त्यसदेखि बाहेक अरू के के लाउनु भएको?
0: इस्कुस अहिले इस्कुस फल्न थालेको छैन, मुन्टा छ इस्कुसको, अन्त बन्दाकोपी छ, त्यहाँबाट किनुवा छ, किनुवाको साग।
1: किनुवा भन्ने त अहिले त नयाँ एउटा प्रजातिको एउटा अन्न बाली भनेर
0: अन्न। हजुर, यो चाहिँ एफपीओ मार्फत हामीलाई आएको छ बिउ, त्यो चाहिँ त्यसको साग पनि हुन्छ।
1: खोर्सानीहरू पनि लाउनुहुन्छ होला?
0: हजुर, डल्ले खोर्सानी पनि लगाउँछौँ।
1: त्यस्तै प्रकारले अब अहिले सिमीको सिजनमा सिमी
0: अहिले फुल्ने बेला, अलिक औल जग्गा चाहिँ निस्कियो, हाम्रोतिर चाहिँ भर्खर फुल्दैछ, थाङ्ग्रा चढ्ने फुल्ने बेला।
1: र यसको गोडमेल गर्ने तपाईँ आफै गर्नुहुन्छ घर परिवारले?
0: हामी आफै गर्छौँ।
1: खेतालाहरू लाउनुहुन्छ?
0: खेताला धेरै छ भने लगाउँछौँ, थोरै थोरैमा हामी आफै गर्छौँ।
1: र अब खेतीपाती गर्नुपर्दाखेरि त्यसलाई त मलजलको आवश्यकता पर्दछ, मल पानी मिलाउनु पर्यो। तपाईँले मल आफ्नै घरमै पालेको गाई वस्तुबाट निकाल्नुहुन्छ कि कहीँबाट किनेर ल्याउनु पर्छ?
0: किनेर ल्याउनु पर्दैन, हाम्रोमा जति हुन्छ मल खेताला लगाएर खेतालाले मल पुर्याउँछ, त्यहाँबाट हामी त्यही मललाई बारीमा फिजाएर कमाइ लगाउँछौँ।
1: हजुर हजुर, खोर्सानी रोप्नु पर्यो भने प्रति बोट अनुसार कति लाउँदा चाहिँ ठिक हुन्छ मल?
0: हामी काँचो मल लगाउँदा चाहिँ डर छ तातिएर मर्छ भनेर हामी पाकेको मल लगाउँछौँ। एउटा खोर्सानीको बिरुवा स्टार्टिङमा रोप्दा 2 केजी जस्तो लगाउँछौँ, फेदमा फर्स्ट खाल्डा खनेर मल लगायो, मलदेखि पनि माथि माटो राख्यो, अनि माटोदेखि माथि बिरुवालाई हल्का पुरेर, अलिकति जरा मात्रै पुरेर राख्यो भने बादमा जरा बढ्दै बढ्दै जाँदा मल भेट्छ र राम्ररी फस्टाएर आउँछ।
1: हजुर हजुर, अब खेताला लाउँदा त कतिजनाले त्यस्तो पाराले गरिदिँदैन,
0: गर्नुहुन्न, त्यही भएर मल चाहिँ खेतालालाई बोकाउँछौँ,
1: रोप्नु चाहिँ आफै घर परिवार मिलेर जो मान्छे अनुभवी हुनुहुन्छ उहाँले रोप्नुहुन्छ। र बारी तयार पार्नु पर्दाखेरि चाहिँ पावर टिलर लगाएर जोतेर एकदम रेडी बनायो, त्यसमा मलहरू खेताला लगाएर बोकायो, अनि रोप्नु चाहिँ आफै ड्याङ लगाएर रोप्नुहुन्छ। अहिले रोपेको फसलहरू कति महिनामा पाक्छ अथवा त्यो उठाउन तयार हुन्छ?
0: खोर्सानी त अब अहिले लगाएको अहिले भर्खर फुल्ने टाइम हुँदैछ खोर्सानीको, अब फुलेको खोर्सानी नोभेम्बर डिसेम्बरदेखि स्टार्ट हुन्छ हाम्रोमा, निस्किन ढिलो निस्किन्छ हाम्रोमा चाहिँ खोर्सानी, तर बिग्रिँदैन, मतलब लेकको भएर हो, औलमा त निस्किनु थाल्यो पनि तर हाम्रोमा ढिलो निस्किन्छ।
1: यो तपाईँले सब्जी खेती गर्नुहुँदैछ, यसबाट उत्पादन चाहिँ महिनामा कति हुन्छ अथवा कस्तो पाराले उत्पादन हुन्छ? हप्ता हप्तामा निस्किन्छ सब्जी कि तपाईँको बजार पठाउने अथवा महिना महिनामा पठाउनुहुन्छ कि?
0: हप्तामा निस्किन्छ सब्जी, थोरै हुन्छ त्यसले गर्दा 15 पठाउँछ,
1: 15 दिनमा अलिकति धेरै भेला गरेर एकैचोटि घरबाटै लिन आउनुहुन्छ कि लिएर जानु?
0: लिएर जानुपर्छ, लिन आउनुहुन्न,
1: बजारसम्म लिएर जानु पर्यो,
0: बजारसम्म लिएर जानुपर्छ।
1: र यो सब्जीबाट तपाईँको सालाना इन्कम कति जस्तो चाहिँ हुन्छ?
0: खेतालाको रोजहरू काटेर अन्त आफू पनि अब बजार गएको भाडा आफूले खाएको खाजा त्यो सब काटकुट गर्दाखेरि हुन्छ महिनाको हाम्रोमा 10,000-15,000 हुन्छ।
1: त्यो कुनै निश्चित हुँदैन कि कोही बेला बेसी कम्ती हुन्छ,
0: कोही बेला बजारमा सब्जीको कमी भएको हुन्छ र आफूले भाउ राम्रो पाउँछ, कोही बेला बजारमै सब्जी खाइ नखाइ भइरहेको हुन्छ, हामीलाई राम्रो पैसा भाउ दिँदैन पनि।
1: हजुर, 10-15 हजार भित्रमा तपाईँको महिनामा यसबाट सब्जी व्यवसायबाट तपाईँको आउँछ भनौँ, सालको लगभग 1.5 लाख रुपियाँ तपाईँको सब्जीबाट मात्रै हुन्छ। त्यस बाहेक अरू गाई पालन पनि गर्नु भएको होला? गाई बाख्रा गाउँ बस्तीमा बसेपछि, र गाई कतिवटा पाल्नु भएको?
0: गाई 2 छ अहिले।
1: त्यसको दुध चाहिँ तपाईँ डेरी कि मतलब लोकल सेल गर्नुहुन्छ?
0: डेरी पनि लान्छु, लोकल सेल पनि हुन्छ।
1: साग सब्जी लगाएपछि त्यसमा पनि धेरै प्रकारको बिमारहरू लाग्छ, कोही बेला अब किरा फटेङ्ग्राले खान्छ भने, कोही बेला विभिन्न प्रकारको रोगहरू लागेर नष्ट पारिदिन्छ, यस्तो टाइममा तपाईँहरूले के कस्तो प्रकारले आफ्नो खेतीबालीको संरक्षण गर्नुहुन्छ? घरेलु उपाय गर्नुहुन्छ, के छिटकाउहरू गर्ने गर्नुहुन्छ भने, कसैले विभागसँगै सम्पर्क पनि गर्नुहुन्छ?
0: हामीले चाहिँ त्यस्तो खास केही गरेको छैनौँ बारीमा, अब खायो भने खायो भनेर छोड्छौँ, त्यस्तो खालको पनि भएको छ। अनि हामी केही कुरा साग सब्जी लगाउँदा पहिला खरानी लगाउँछौँ, खरानी लगाएको हुनाले जकमिलाले जरा चाहिँ खाँदैन, अन्त अरू हरियो सागमा लाग्ने हरियो किराहरूलाई चाहिँ एउटा एग्रिकल्चरले दिएको हुन्छ, हामीलाई लिक्विड एउटा दबाई दिएको हुन्छ, त्यसमा पानी फिटाएर स्प्रे गर्दाखेरि चाहिँ त्यो जान्छ मर्छ, अब बोटबाट चाहिँ झर्छ।
1: सिक्किम त अहिले जैविक राज्य भएकोले गर्दा यहाँ विभिन्न प्रकारको रासायनिक

0: दवाई पानीहरू चलाउन प्रतिबन्ध छ, त्यसकारण हामीले सिक्किममा जैविक दवाई पानी नै प्रयोग गर्नु पर्यो। प्राय जस्तो हाम्रो गाउँठाउँमा हाम्रा कृषक दाजुभाइहरूले गौतलाई प्रयोग गरेको पनि देखिन्छ। त्यस्तै प्रकारले उहाँले यो एफपीई भनेर है फ्लोरल प्लान्ट एक्सट्राक्ट भनेर उहाँले त्यो जीवाणुहरू बनाएर त्यसलाई पनि छिटकाउ गरेर धेरै आफ्नो खेतीबालीलाई नियन्त्रणमा राखेको हामी देख्न पाउँछौ। र त्यस्तै प्रकारले तपाईँहरूले पनि त्यस्ता कीटनाशकहरू प्रयोग गर्नुहुन्छ?
1: हजुर, हामी बाहिरको दवाई पानीकै लगाउँदैनौ। हामीलाई पनि सिकाउनु भएको थियो यो अर्ग्यानिक बताउनु भएको सरहरूले, जस्तै पानीमा सक्खर लगाएर तितेपाती अलिकति कालेजार गोबर अन्त थोरै मात्रामा मही हो यस्तो लगाएर एक महिना 15 दिन जस्तो एकदमै एयरटाइट गरेर राखेर बादमा त्यसलाई चाहिँ खोलेर त्यो चाहिँ लगेर बारीमा छिटकायो भने किराहरू झर्छ मर्छ अनि सागसब्जीमा केही रोग लाग्दैन भनेर त्यो घरेलु उपाय उहाँले त्यो हजुर त्यो सिकाउनु भएको थिएन। हामीले त्यो ट्राई गर्यौं पनि हुँदो पनि रहेछ हुनु चाहिँ।
0: र हाम्रो सिक्किमको बागवानी विभाग अथवा कृषि विभागबाट तपाईँलाई केही प्रकारको सर सहायताहरू पाउनु भएको छ खेतीपाती गर्नको लागि?
1: त्यस्तो बागवानी विभागबाट त्यस्तो सहायता चाहिँ छैन। हामीले चाहिँ बरु लगाएको जुन अन्न बालीहरूमा चाहिँ हामीलाई इन्सुरेन्स छ चाहिँ भन्नुभएको थियो, तर हामीले त्यो इन्सुरेन्स क्लेम गर्दा पाएनौं। हामीले लगाएको बालीहरू नष्ट हुँदाखेरि मकै भालुहरूले खाँदा ओर्दा त्यस्तोमा हामीले त्यो पाउँछ हुन्छ भनेको थियो, त्यो नष्ट भएर
0: तपाईँहरूको अब केही कागज पत्रहरू पुगेन होला या के भयो है, दस्तावेजहरूमा अपुग हुँदा पनि त्यस्तो हुन्छ। र विभागबाट तपाईँहरूलाई कुनै प्रकारको खेती पाती यो सब्जी खेती सम्बन्धी कुनै प्रकारको तालिमहरू पनि दिनुभयो या छैन?
1: त्यस्तो तालिम भनेर कोही आएर दिनु चाहिँ भएको छैन, तर हाम्रो भीएलडब्ल्यु सरले नानीहरूलाई पठाएर कस्तो के लगाउनु भएको छ फिल्डमा गएर हेर्नु भनेर फिल्ड भिजिट सँगसँगै यसरी यसरी रोप्नुहोस् ल भनेर उहाँ भाइ बहिनीहरूले आएर हामीलाई भनिचा दिनुहुन्छ।
0: आफ्नै बारीकै फिल्डमै गएर उहाँले डेमोन्स्ट्रेसन जस्तो
1: हजुर उहाँहरू आएर कसरी लाउनु भएको छ, यसरी होइन यसरी लाउनु, मकै त्यति डिस्टेन्समा लाउनु, अरू सब्जीहरू पनि यसरी लगाउनु, अहिले चाहिँ एउटा क्लस्टर भनेर जति पनि साग सब्जीहरू लगाउँदाखेरि एउटै सब्जी एउटा किसानले लाउनु पर्ने, जस्तै करेला
0: गाउँले एउटै खालको सब्जी लाउनु पर्ने,
1: त्यो प्रथा निस्केको छ अहिले चाहिँ
0: विभागमा त्यस्तो चलाउँछ है। र अहिले त विभागले है राम्रो राम्रो खेतीपाती गर्नेहरूलाई एक्सपोजर भिजिट लगेर बाहिर बाहिर लगेर कुनै ठाउँ देखाएर उहाँले उहाँहरूको आय स्रोत बढाउने अथवा उहाँहरूलाई इन्सेन्टिभ दिने एवार्ड दिने त्यस्तो धेरै योजनाहरू छ, र तपाईँले पनि त्यस्ता कुनै प्रकारको एवार्ड एक्सपोजर भिजिटहरू पाउनु भएको छ या छैन?
1: एक्सपोजर भिजिट म गएको छुइनँ, आएको चाहिँ थियो हिजोस्ति, आफै अलिकति बिसन्चो हुँदा आउन सकिनँ, र एग्रिकल्चरबाटै थियो हिजोस्ति हामीलाई कोदोको केकहरू बिस्किटहरू बनाउनुलाई यो रानीपुल एग्रिकल्चर सेन्टर त्यहाँनिर युनिभर्सिटीमा एग्रिकल्चर युनिभर्सिटीमा अरू मेम्बर्सहरू आउनुभयो एटेन्ड गर्नुभयो, म आउनु सकिनँ त्यहाँनिर। त्यस्तो खालको पाउँछौ हामी पनि अवसर त्यहाँ आउने देख्ने सिक्ने अवसरहरू चाहिँ।
0: राम्रो राम्रो प्रोग्रेसिभ फार्मर्सहरूलाई उहाँले सब्जी खेती गर्नेलाई ग्रीन हाउस दिने, ट्याङ्की दिने, मल दिने, बिजन दिने, त्यस्तो धेरै योजनाहरू छ। फसलको बीमा पनि सरकारले पनि गरिदिनु हुँदैछ, र गाउँघरमा रहेर खेतीपाती गर्ने कृषकहरूलाई पनि धेरै प्रकारको बीमाको योजनाले धेरै फाइदा पुगिरहेको छ। र कतिजना कृषकहरूको चाहिँ भनाइ के छ भने अहिले त खेतीपाती गर्यो चरा मुसाले खान्छ, बाँदरले खान्छ, अथवा भालु लाग्छ, अलिअलि रहेको हावा पानी अथवा खडेरी लाग्छ, कोही बेला पानी बेसी परेर बिग्रिन्छ भन्ने उहाँहरूको गुनासो छ। यस्तो अवस्थामा अथवा नेचरल क्यालेमिटी अब कुनै असिनाहरू आउँदाखेरि हजुरहरूले आफ्नो खेतीबालीलाई कसरी जोगाउनुहुन्छ यो पनि हाम्रा श्रोताहरूलाई जानकारी राखिदिनुहोस् न।
1: असिनासँग त हामी कसैले पनि जोगाउन सक्दैनौ, किनभने बारीमा ओतान लगाएर सकिँदैन। अब पटौँदी रोपेका कुराहरू हो भने ओतानमा ल्याएर राख्न सकिन्छ, तर अब बारीमा त धेरै खेती गरिएको हुन्छ, त्यो छोपछाप गर्ने कुरो आउँदैन। प्रकृति प्रकोप त सबैलाई नै पर्छ। इन्सुरेन्स पनि छ, त्यो इन्सुरेन्स के कारणले रोकेको छ त्यो डिपार्टमेन्ट जान्दछ, त्यो चाहिँ होइन, अब हामीले त्यो पाएको चाहिँ छैन, हामीले गरेको पनि थियौँ त्यो चाहिँ हुन सकेन।
0: र जस्तै जंगली जनावरहरूले नष्ट पार्छ नि, यसमा चाहिँ तपाईँहरूले कसरी आफ्नो बालीलाई संरक्षण गर्नुहुन्छ? बाँदर भालु यस्तो लाग्छ, कोही ठाउँ बँदेलले बिगार्यो भन्छ, कोही ठाउँ अब अहिले त मजुर निस्केको छ अरे प्राय ठाउँमा भन्ने हाम्रो कृषकहरूको भनाइ छ।
1: हजुर, यो निस्केको छ लिङ्गोतिर एकदमै क्षति गर्दैछ, फापर छर्यो भने उठाएर लानु पर्दैन, सबै खाएर सक्छ, उहाँहरूलाई चाहिँ धेरै नै क्षति भएको छ। हाम्रोतिर पनि बाँदर पनि लाग्छ, चरा मुसा लाग्छ, तर मलाई के लाग्छ भने उनीहरूलाई पनि त बाँचेर खानु त पर्यो, हामीले कमाइ ल्याइदिन्छौँ र नि खान्छन् आएर र बाँच्छन् उनीहरू पनि। अब हामीले चरा मुसालाई मार्नु भएको छैन, बाँदर मार्नु भएको छैन, उनीहरूले खाएर उब्रिएको हामी खान्छौँ। अब हामीले विभागलाई गएर भन्दा पनि त्यो बाँदर गोठाला को आएर बसिदिनुहुन्छ होला र
0: केही हदसम्म कृषकहरूले आफै कुकुर पालेर हुन्छ अथवा टिन ठटाएर हुन्छ, केही हदसम्म उहाँहरूले संरक्षण गर्नुहुन्छ
1: त्यो, अनि दिनभरि गएर आफै रुङ्ने, बेलुका फर्केर घर आउने, राति आएर खायो भने अब खायो फेरि, अब त्यो सकिँदैन।
0: हजुर हजुर,
1: त्यस्तो चिज छ गाउँठाउँमा। अब
0: र अहिले त जुन प्राकृतिक प्रकोपबाट फसलहरू जोगाउनको लागि सरकारले केन्द्रीय सरकारले पनि प्रधानमन्त्री फसल बीमा योजना भनेर एउटा योजना सुरु गरेको छ, र तपाईँहरूले पनि विभागसँग

0: सम्पर्क गर्नुभयो भने केही हदसम्म आफ्नो केही खेतीबालीलाई आफ्नो जोगाउन अथवा नियन्त्रणमा राख्न सक्नुहुन्छ?
1: यो छ, प्रावधान छ र पहिला दिइनु पनि भएको हो। सायद बीचमा केही भयो होला, या बजेटको सर्टेज भयो या केही भयो, त्यो भएर रोकिएको हुन सक्छ, दिन पनि सक्नुहुन्छ, किनभने कतिजनाको रहेको हुन्छ। अब हामीलाई सरकारको काम हो, छिटो त हुँदैन, किनभने एकतिर मात्रै हेर्नु भएन, सबैतिर हेर्दा कता पुग्छ कता पुग्दैन, त्यस्तो केही भएको होला, आउनु सक्छ बादमा।
0: हजुर हजुर। र यो सब्जी खेतीको व्यवसाय गर्नुपर्दाखेरि अरू खेतीपाती गर्नुभन्दा के कस्तो, कति मुनाफा छ यसमा, कतिको सरल छ, आमदानी कस्तो छ?
1: यसमा राम्रो बजारीकरण भयो, बजार लगेर राम्ररी बेच्न सक्यो भने मुनाफा राम्रै छ। तर अब सबै सब्जी टिपेर टक्क बोरामा भोलि बजार लाने भन्दा राति नै रोड लडिदिन्छ अनि सबै बोरामै कुहिन्छ।
0: धेरै प्रकारको चुनौतीहरू
1: हामीलाई त्यो हुँदाखेरि चाहिँ धेरै नोक्सानमा गइहाल्छौँ फेरि। अब कति दुःखले खोजीमेली गरेर बोरा भरेको हुन्छ, भोलि हामी बजार गएर बेच्छौँ भन्दा राति पानी परेर रोड लडेपछि त्यो बोरामै कुहनुपर्छ। गाउँमा त सब्जी सेल हुँदैन, गाईलाई दिनमा पुगिन्छ। त्यतिखेर चाहिँ
0: बेचबिखान गर्नुपर्दा तपाईँले कस्तो प्रकारले गर्नुहुन्छ? घरबाटै उहाँ व्यापारीहरूले उठाएर लगिदिनुहुन्छ कि तपाईँहरू लिएर गएर बजारमा हाटमा लिएर बस्नुपर्ने हुन्छ?
1: हाम्रो बजारमै आउनुपर्छ। हाम्रो नजिकको बजार भनेको सिङताम हो, फ्राइडे हाट लाग्छ, त्यही ल्याएर दिनभरि बसेर बेचेर जानुपर्छ। हाम्रोमा उहाँ कोही पनि किन्न आउनुहुन्न,
0: लोकल बजारमा लगेर बेच्नु पर्यो बसेर। यसमा पनि त कृषकहरूले भनेको जस्तो कोही बेला दाम पाइँदैन
1: पाइँदैन त्यो, किनभने बेलुका गाडी जाने टाइम भइसकेको हुन्छ, आफ्नो सब्जी जतिको तति हुन्छ त्यो 50% घटेर पनि दिनुपर्ने हुन्छ कोही बेला, किनभने त्यो फेरि बोकेर घरमा लाँदा उहाँ गाउँमा बिक्दैन, बजार ल्याएर बिहान ल्याएर फेरि बेलुका लान मिल्दैन।
0: र अहिले त सिक्किम एउटा जैविक राज्य भएकोले गर्दाखेरि यहाँका कृषकहरूले उत्पादन गरेको जति पनि साग सब्जी खेतीबालीहरू छ यो राम्रो मूल्यमा बिक्री हुन्छ भन्ने हामी सुनेका छौँ। के तपाईँहरूको अनुभवमा साँच्चै नै उहाँले असल मूल्य पाइरहनु भएको छ या छैन?
1: पाउनु भएको छ, बजारमा ल्याएर हामीले बेच्दाखेरि पनि, अहिले हामी सिङतामै हामी सब्जी लिएर आउँदाखेरि पनि अब मुठामा 5-10 रुपियाँ त घटी बढी हुन्छ नि, तर पनि अब आफूलाई पोसाकै हुन्छ, त्यतिको पोसाएर दाम दिनु भएको हुन्छ। र जसले अर्ग्यानिकको भ्याल्यु बुझेको हुन्छ उहाँहरूले दाम दिएरै लानुहुन्छ, कि कति दुःख छ उब्जाउनु खट्नु भन्ने हुन्छ। सिलगढीबाट आएको सब्जी भन्दा त हामीले उब्जाएको सब्जीमा धेरै दुःखै हुन्छ, हुन त उहाँहरूले पनि फलाएर दुःख गरेर ल्याएको हुन्छ, तर अब उता के भएर धेरै राम्रो फल्छ र हाम्रोमा फलाइ कम्ती।
0: उहाँहरूले विभिन्न प्रकारको रासायनिक दबाई पानीहरू पनि चलाउनुहुन्छ, त्यसकारणले होला यहाँ अब जैविक उत्पादन हुन्छ, तर यहाँनिर उत्पादन भएको, यहाँ 5 केजी उत्पादन भएको र उहाँहरूको 10 केजी भएको, त्यो मूल्य बराबरै जस्तो हुन्छ?
1: हजुर, बराबरै हुन्छ। यता चाहिँ हामी अब केही खाली गोबर र गौतमा मात्रै फलाउने हो, अरू केही लाउँदैनौँ।
0: हजुर। र यो खेतीपाती गर्नुपर्दाखेरि पनि हाम्रा कृषक दाजुभाइ दिदीबहिनीहरूले धेरै प्रकारको चुनौतीहरू सामना गर्नुपर्ने हुन्छ, र हजुरले अनुभव गरेका चुनौतीहरू के कस्ता छन् यो पनि हाम्रा श्रोताहरूलाई बताइदिनुहोस्।
1: चुनौती छन्, हामी दुःख गर्छौँ, मकै रोप्छौँ, मकै कति एकपल्ट गोड्छौँ, त्यहाँ फेरि अर्कोपल्ट दोहोरे लगाउने भन्छ, त्यति बेला नि गोड्छौँ, अब फल्छ पाक्छ, अब खाने टाइम हुँदा बाँदरले सबै बचाउँछ, त्यो अब नोक्सान हामीले खप्नुपर्छ, त्यो ठुलो चुनौती हो हाम्रो लागि।
0: हावापानी आएर सखापै पारिदिन्छ,
1: हावाले आएर बचाउँछ, त्यहाँबाट बाँदरले पनि खान्छ। अहिले त जंगल बेसी बढ्यो, काट्न पाउँदैन रुखहरू, फरेस्ट विभागले एकदमै टाइट गरेको छ, भालुहरू गाउँ गाउँ नै पस्छन्, भालुले एक रात पस्यो भने विध्वंस गरेर जान्छ, अनि धेरै चुनौती सहनु पर्छ फार्मर्स।
0: कोही बेला रोप्ने टाइममा पानी पर्छ भने त्यो टाइममा सुखा लागिदिन्छ, उठाउने टाइममा अब सुखा मौसम हुन्छ त्यति बेला पानी परिदिन्छ, त्यो पनि त समस्या छ।
1: त्यो पनि हुन्छ, अहिले खोर्सानी ढकमक्क फुलेको बेला हिजोस्ति असिनाले सबै लग्यो, अब त्यो कसलाई भन्नु र कहाँ गएर भन्नु, त्यो ठुलो चुनौती हो। कि अब अहिलेको खोर्सानी 900 रुपियाँ किलो छ बजारमा हरियो खोर्सानी, अनि फुलिरहेको खोर्सानी अब हप्ता दिन या 15 दिन बादमा त चिचिला लाग्नु थाल्थ्यो, फल्थ्यो, एक महिना बादमा त उनीहरूले पैसा कमाउने टाइममा चाहिँ त्यसरी सबै असिनाले लग्यो, अब त्यो ठुलो चुनौती हो, त्यो सबै सामना गर्नुपर्ने हुन्छ आफै।
0: र हाम्रा कृषक दाजुभाइ दिदीबहिनीहरूले यस्ता चुनौती सहेर पनि आफ्नो खेतीपातीलाई निरन्तरता दिएर आफ्नो खेतीबालीलाई बढाएर लगिरहनु भएको छ, र धेरै प्रकारको समस्याहरू झेल्नु पर्ने हुन्छ। यसभित्र पनि अब जंगली जनावर धेरै प्रकारको चरामुसाले पनि आक्रमण गर्ने हुन्छ, योसँग पनि सबै जुझेर आफू अघि बढ्नुपर्ने हुन्छ, र कुनै प्रकारको निराशा नभई उहाँहरू अघि बढिरहनु भएको हुन्छ।
1: हजुर, बढिरहेकै पनि छौ, अहिले पनि अब हुन्छ यस्तो त कि पानीले कहिले बिगार्छ, कहिले हावाले बचाउँछ, अनि अलिअलि बाँचेको बाँदरले खान्छ, त्यहाँबाट त्यो रहेको पनि बचाउने बेलामा पानी परेर परेर बारीमै कुहुन्छ, त्यस्तो पनि हुन्छ। अति धेरैवटा चुनौतीसँग फेरि यता अलिकति सब्जी अब्जी बेचेर 2-4 रुपियाँ भयो भने त्यता खुसी हुनुपर्ने पनि हुन्छ।
0: हजुर। र आउने दिनमा तपाईँको यो साग सब्जी खेती सम्बन्धी के कस्ता योजनाहरू राख्नु? राख्नु भएको छ त? आउने दिनमा होइन म यो नगरेर म अर्कै प्रकारको कुनै खेती गर्छु भन्ने लागेको छ कि होइन यही सब्जी खेतीलाई नै म अझै राम्रो राम्रो भेराइटी ल्याएर रोप्ने त्यसलाई एकदम बढाएर लाने सोच्नु भएको छ?
1: अरू त त्यस्तो केही ठुलो सोचेको छैन किनभने हामीले स्टार्टिङदेखि नै अब सब्जी नै बारीमै काम

0: गरेर अहिले यतिको भइयो र अब पनि बारीमै त्यसरी नै सागसब्जी लगाएर जस्तो जे लाउँदैछौँ अहिलेसम्म हामीले त्यसैलाई नै बढोत्तरी गरेर
1: लाउँछौँ।
0: निरन्तरता त्यही नै चल्छ हाम्रो
1: पनि। र तपाईँले जति पनि अहिलेसम्म गरेर आउनुभयो आफ्नो व्यवसायप्रति कतिको सन्तुष्टि भएको ठान्नुहुन्छ?
0: म खुसी नै छु, सन्तुष्ट नै छु, किनभने अब आफ्नो बारी रेखदेख गर्दै आफ्नै बारीमा मल लगाउँदै दुई चार रुपियाँ त्यहीँबाट कमाउँदै घर चलाउँदै गर्नु सकिरहेको छौँ। बाहिर जानु परेको छैन, घरदेखि बाहिर
1: आफ्नै ठाउँमा रहेर आफ्नै गाउँमा रमाउँदै आफ्नो ठाउँमा फलेको फलफूल जैविक कुराहरूलाई उपभोग गरेर बस्न पाइरहनु भएको छ, त्यसकारण तपाईँ सन्तुष्टि नै हुनुहुन्छ।
0: हजुर, गाईको दुध त्यही बारीको घाँस काटेर गाईलाई लायो, त्यही गाईको दुध बेच्यो, त्यही गाईको मल लगेर फेरि बारीमा घोप्टायो, त्यही सब्जी लगायो, अनि त्यो सब्जी बेचेर फेरि दुई चार रुपियाँ पैसा बनायो, त्यसरी नै चलिरहेको छौँ र त्यसैमा सन्तुष्ट छु।
1: र तपाईँको सम्पूर्ण जति पनि आफ्नो जीविका चल्ने यही सब्जी खेतीबाट नै चलिरहेको छ, आफ्नो जीविका निर्वाह यहीँबाट भइरहेको छ। हजुर, र हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइपुगेका छौँ र जाँदा जाँदै अब एकैछिन मनोरञ्जन गरौँ एउटा लोकगीत सुनेर।

यसै लोकगीतका साथसाथै आजलाई भने हाम्रो ग्रामीण कार्यक्रमको निर्धारित समय पूरा भइसकेको छ र आज हजुरले यति टाढाबाट आएर आफ्नो बहुमूल्य समय हाम्रो आकाशवाणी गान्तोकलाई दिएर सब्जी खेती कसरी गर्न सकिन्छ, कस्तो ठाउँमा गर्न सकिन्छ र यसबाट कति मुनाफा निकाल्न सकिन्छ भन्ने सम्पूर्ण विवरण हाम्रा श्रोताहरूलाई राखिदिनु भयो र धेरै प्रकारको जानकारीहरू सब्जी खेती सम्बन्धी उहाँले दिनुभयो। यसको लागि हामी आकाशवाणी गान्तोक परिवारको तर्फबाट उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ र आउने दिनमा उहाँको यो सब्जी व्यवसाय अझै

0: अघि बढेर जाओस्, धेरै मुनाफा प्राप्त होस् भन्ने हाम्रोबाट शुभकामना दिँदै आजलाई भने हाम्रो ग्रामीण कार्यक्रमको निर्धारित समय यही पूरा हुँदछ। फेरि अर्को प्रस्तुतिमा उहाँसँग भेटघाट गरी यस्तै जानकारी लिएर पुनः उपस्थित हुने नै छौ। तबसम्मलाई भने म कार्यक्रम संचालक पनि हजुरहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्कार।
1: थ्याङ्क यू सो मच।

श्रोता अब सुन्नुहोस् अब उसो प्रसारण गरिने कार्यक्रमहरूको संक्षिप्त जानकारी। यस जानकारीको लगत्तैपछि 6:40, 45 अनि 50 मिनटमा यसै केन्द्रबाट प्रसार गरिनेछ क्रमैले नेपाली, लेप्चा अनि सिक्किमी भोटिया भाषामा समाचार। त्यसको लगत्तैपछि 6:55 अनि 7 बजे सुन्नुहुनेछ जिल्ला समाचार पत्र। 7:05 प्रस्तुत हुनेछ सिक्किमको राज्य दिवस विषयमा एक रेडियो रिपोर्ट। यसै गरी 7:25 सुन्नुहुनेछ नेपाली भाषामा राष्ट्रिय समाचार। 7:35 पाश्चात्य संगीत कार्यक्रम अन्तर्गत एक सुन्दर राज्य सिक्किम विषयमा वार्ता प्रस्तुत हुनेछ भने 8:05 गीत गजल कार्यक्रम अन्तर्गत मनोरञ्जन गराउनेछौ। कलाकार उषा खन्ना अनि तानियाका स्वरमा केही गीतहरू। 8:30 कार्यक्रम सुर संसार अन्तर्गत कलाकार निखिल ब्यानर्जीद्वारा सितार वादन। 8:45 अनि 9 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ क्रमैले हिन्दी अनि अंग्रेजी भाषामा समाचार। 9:15 प्रस्तुत गर्नेछौ कार्यक्रम स्पटलाइट। यसै गरी 9:30 प्रस्तुत हुनेछ राष्ट्रिय फिल्म पत्रिका अन्तर्गत चित्र भारती। 10 बजे मनोरञ्जन गराउनेछौ हिन्दी फिल्मी गीत अन्तर्गत विभिन्न कलाकारहरूको स्वरमा गीतहरू सुनाएर र यिनै कार्यक्रमहरूको साथमा हाम्रो बेलुकी प्रसारण अर्थात तेस्रो अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमहरू समाप्त हुनेछन् रात्रिको ठिक 10:30। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं।

केही भक्तिमय भजनहरू 6:55 सुनाउनेछौ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसार गरी क्रमैले संस्कृत अनि हिन्दी भाषामा समाचार 7:05 मनोरञ्जन गराउनेछौ कार्यक्रम गोल्डन मेलोडिस अन्तर्गत पुराना हिन्दी गीतहरू सुनाएर 7:25 प्रस्तुत हुनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट नेपाली भाषामा समाचार यसै गरी 7:25 सुन्नुहुनेछ विविध जानकारी तथा मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम त्यसपछि 8 बजे अनि 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ समाचार क्रमैले हिन्दी अनि अंग्रेजी भाषामा 8:30 सुन्नुहुनेछ आकाशवाणीको उत्तर पूर्वी सेवा सिलोङ केन्द्रबाट अंग्रेजी भाषामा समाचार 8:40 कार्यक्रम गीतिमाला अन्तर्गत कलाकार कुन्ती मोक्तान र शम्भु राईको आवाजमा नेपाली आधुनिक गीतहरू 9:02 लिएर आउनेछौ कार्यक्रम चित्रांजली अन्तर्गत केही पुराना हिन्दी फिल्मी गीतहरू यसै गरी 9:30 कार्यक्रम बाल जगत अन्तर्गत समेटिएका मनोरञ्जनात्मक कार्यक्रमहरू पनि 10:02 कार्यक्रम ताजेतरानी प्रस्तुत हुनेछ 10:30 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरिनेछ एफएम गोल्डका कार्यक्रमहरू श्रोता यो थियो भोलि बिहान 10:30 प्रसारण गरिने कार्यक्रमहरूको जानकारी सो पूरा भयो हामी अब सुन्नुहुनेछ नेपाली भाषामा समाचार केही क्षण प्रतीक्षा गर्नुहोला

0: यो आकाशवाणी गान्तोक हो। समाचार तुलसीराज शर्माबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, सिक्किमका राज्यपाल ओम प्रकाश माथुर अनि मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका जनतालाई राज्यको 51 स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो। आफ्नो शुभकामना सन्देशमा राष्ट्रपतिले प्राकृतिक सौन्दर्य, समृद्ध सांस्कृतिक सम्पदा तथा वातावरण संरक्षण प्रतिको दृढ़ प्रतिबद्धताका कारण सिक्किम राष्ट्रका लागि दिगो विकासको उत्कृष्ट नमूना बनेको बताउनु भएको छ। उहाँले सिक्किमवासीहरूको आत्मीयता, सरलता र सद्भावनाको भावनाको पनि प्रशंसा गर्दै राज्य तथा सिक्किमका जनताको आगामी दिनहरू अझ समृद्ध र प्रगतिशील हुँदै जाओस् भन्ने कामना पनि व्यक्त गर्नुभएको छ। सिक्किमको 51 राज्य स्थापना दिवस आज मनन केन्द्रमा भव्य रूपमा मनाइँदैछ। भारतसँगको 22 राज्यका रूपमा स्थापित सिक्किमको यस ऐतिहासिक अवसरमा भारतका उपराष्ट्रपति सीपी राधाकृष्णन प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको छ। सिक्किम सरकारका मुख्य सचिव रवेन्द्र तेलाङले स्वागत मन्तव्य व्यक्त गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा सिक्किमवासीका नाममा पठाइएको शुभकामना सन्देश वाचन गर्नुभयो। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले उपराष्ट्रपति तथा केन्द्रीय संचार एवं पूर्वोत्तर क्षेत्र विकास मन्त्री ज्योतिरादित्य सिन्धिया लगायत अन्यलाई पनि स्मारक रजत सिक्का तथा परम्परागत थाङ्का प्रदान गर्नुभयो। यस अवसरमा उपराष्ट्रपतिले राष्ट्रिय राजमार्ग 10 आधुनिकीकरण, बुर्तुक हेलिप्याड पूर्ण निर्माण तथा सिक्किमका 6 जिल्ला सम्बन्धी विभिन्न विकास परियोजनाहरूको भर्चुअल रूपमा उद्घाटन गर्नुभयो। उपराष्ट्रपतिले 335 करोड़देखि 360 करोड़ रूपियाँ मूल्य बराबरको सिक्किम अर्ग्यानिक मिशनको पनि शुभारम्भ गर्नुभयो। उपराष्ट्रपतिले सिक्किमेहरूलाई शुभकामना दिँदै भन्नुभयो,
1: I congratulate all of you on this great day. We remember with deep respect Sri Kasi Lendup Dorji, the first Chief Minister of Sikkim, for whom we have paid our tribute today. He laid the good governance. He laid what is the need of the people should be met out by the government. That is the prime duty. As the first Chief Minister,

0: Minister of a newly integrated Sikkim. He guided the state through historic transition with wisdom, courage and commitment.
1: श्री सिन्धियाले आफ्नो सम्बोधनमा सिक्किमलाई पूर्वको स्वर्ग तथा सम्पूर्ण भारतको गौरव भएको उल्लेख गर्नुभयो। उहाँले बहुप्रतीक्षित सिवोक रोम्फू रेल परियोजना आगामी एक वर्षभित्र सञ्चालनमा आउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। उहाँले सिक्किम केवल एउटा राज्य मात्र नभएर दर्शन हो भन्नुभएको छ।
2: को रूप में नहीं यो एक दर्शन शास्त्र छ यो एक वे ऑफ लाइफ छ अनि देश को एक एक मान्छेला विश्व को एक एक मान्छेलाई सिखाउने की क्षमता छ।
1: संचार तथा पूर्वोत्तर क्षेत्र विकास मन्त्रालयका केन्द्रीय मन्त्री ज्योतिरादित्य सिन्धियाले आज रिज पार्क स्थित अर्किडेरियमको भ्रमण गर्नुभयो। स्वर्ण जयन्ती मैत्रेय मञ्जरी कम्प्लेक्समा अवस्थित अर्किडेरियमले सिक्किमको पुष्प सम्पदा तथा जैविक विविधता संरक्षण र दिगो पर्यटन प्रतिको प्रतिबद्धतालाई उजागर गर्दछ। यहाँ दुर्लभ तथा स्वदेशी अर्किडहरू संरक्षण गरिएका छन् जसले राज्यको पर्यावरणीय समृद्धि र संरक्षण प्रयासलाई प्रतिबद्ध गर्दछ। शिक्षा विभाग सिक्किम सरकारले राज्यभरिका सबै शैक्षिक संस्थाहरू अर्को सूचना जारी नभएसम्म प्रत्येक शनिबार बन्द रहने घोषणा गरेको छ। संशोधित शैक्षिक व्यवस्था अनुसार विद्यालय तथा शैक्षिक संस्थाहरूलाई सोमबारदेखि शुक्रबारसम्म प्रत्येक दिन एक अतिरिक्त कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ताकि शनिबारको विदा पूर्ति गर्न सकियोस्। यो निर्णय विभागले हिजो जारी गरेको अघिल्लो परिपत्रमा आंशिक संशोधन गरेपछि लागू गरिएको हो। आकाशवाणी गान्तोकबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
3: अरे नवाङसुत गङ्तोगुम आलङ लुन्सु चेनुङ उ कुर्सङ रिगिमुलम ग्याकर्सा शिदक दुपुर्दी मर्मु छङजोत कृथक नरेन्द्र मोदी युङपुन ओम प्रकाश माथुर उनगुलन कृथक प्रेमसिंह तामाङ नन्जेन जुङ मुसङ रेमनाम खाबाङ सामसा काठफन्डु ल्याङजुङ बङचक सिक्निमसा चुम्छुतका सुमसु फुनोङ थुबु निमो थिदक मुर्मु नुन तादोसा सुमसु लुनसुतका रेन्जुङ इदेसा च्योङलुत फिगदिङलुत लुङदेन डिछिम उनवार्त यतङसा आतम पेयोकपोङ रेम रेन्जुङ मिनर्सा तनका तारवोत्सा पिछुङुन थुबु दुनवुङमो रेन्यु मुर्मु नन्लाटबु सुक्निम्पोङका रेन्जुङसा मिवाङलुन इक्चाला सुक्युसुनोमसा देवका तारवोट मुनलुङ नोनकोन यङ सुमचिन फुनोङ थुबु निमो रेन्जुङसा नामखा बङसामसा काठफ्रन्बु ल्याङजुङ बङचक सुक्निम सुरङ मनन केन्द्रका आतिम लिउका सुङहुङमो ग्याकर्सा खा काचा नेटफ्रन्बु ल्याङजुङसा लिउका बङचक थुबु रेन्जुङसा आरे तमसुङलुत चुम्छोतका ग्याकर्सा ल्यान्तप त्रिदक सिपी राधाकृष्णन गुलन नुङसा लिउका जुम्छोत नि थुमो रेन्जुङ जुङसा गुलन गार्नोङ रविन्द्र तेलङ नुन सोमसो फुलुङ चुकपत फुलुङ ग्याकर्सा छङजोत कृथक नरेन्द्र मोदी नुन रेन्जुङ मुसङसा आब्र्याङका क्लङथोबु सोमसो लुनसुत फुभुङमो रेन्जुङसा जुङपुन ओम प्रकाश माथुर नुन ल्यान्तप चुदक उन कृथक ज्योतिराध्य एम सिन्ध्या रेम छिलोसा लिउका कम्सा कम्ह्यु उन डिठिम्रो थाङका फुभुङमो आरे चुम्छोतका ल्यान्तप चुदक नुन तादोसा रिङछुका रेन्जुङसा नामखा बङसामसा काठफ्रन्बु ल्याङजुङ सुक्निमसा चुम्छोतका सुमसो फुलुङ गुलेन हान्बु रेन्जुङसा गुलन कृथक काजी ल्यान्डुप दोर्जी रेम आर्युम जुङथोक्सा नङतोन माथोबुका तछि मातलुङ आलोम सुङहुङमो
0: I congratulate all of you on this great day. We remember with deep respect Sri Kasi Lendup Dorji, the first Chief Minister of Sikkim, for whom we have paid our tribute today. He laid the good governance. He laid what is the need of the people should be met out by the government. That is the prime duty. As the first Chief Minister of a newly integrated Sikkim, he guided the state through historic transition with wisdom, courage and commitment.
3: आरे चुम्छोतका ल्यान्डप टुडक रेन राधाकृष्णन नुन মিনর টংগোলাম কুতি চা আল টংলুত বুর্তুক হেলিপেড চা আল বং চকলুত উনরেনজুং চতরং দু ল্যাংদে দেবতমকা আসর আসর তারবুত পেডিক পেয়ক চা বরচল লুকা অগজেং মাতবুং মো পুম কুর্থাক রেন্স ইন্ডিয়ান।

0: tamche ki kyukurjen ngade chik sungye kongki sungbo i tamche ki guye pe sibok le rompu sangki mekho delam hongkhen lochik nangsha myoshe ki kage na ya na bui
1: 51 राज्य स्थापना दिवस छ यो सिक्किम केवल एक राज्य को रूप मा नहीं यो एक दर्शन शास्त्र छ यो एक वे ऑफ लाइफ छ अनि देश को एक एक मान्छेला विश्व को एक एक मान्छेलाई सिखाउने की क्षमता छ
0: Delam Yangna Changsha Yagi Izung Lembu Jyotir Aditya Sindhya Ki Tani Rich Park Na Yepe Orchidarium Ki Zikor Na Bhi Swan Jointi Maitreya Manjari Complex Na Yepe Denjong Ki Meto Sulja Ta Kengin Kengo Namang Sungkyop Ta Turing Dupe Ki Kagen La Karda Na Dhi Sacha Di Na Nyamjin Yepe Ta Sanye Ki Orchid Di Chui Sungkyop Na Yi Kade Ki Ngade Ki Piku के कम रिपाता दी सुंक्यो बेचेन लो कादा नाये डेंजो शुंगी सेरी लेला की कायिक चिक ख्याप्डा नांशी स्चु ये डेंजो तांजे की गेरता जुंगी लब्डा दिचु जा पेंपो लो कुंशें ख्याप्डा नाये लब्चे तांचे ट्यूचे ना म्योपेतिन जा दोले जा पसंग संग जिंदा चिक खाने ख्याप्चे की का नाये थाक्चे देमने दो नांसी लेला ले ख्याप्डा नावे कायिक नांगता लेंबो नावेई Teng ngapchu ngachi ngade tuitin ki kwakab na denjo yungi nyense ta mise dewa lela ki emzi mak na ngade tuinti lo ngapchu lepe goje na lirim chik gochu koi. Lirim di na lela tole khyabda na ye pe tep tong nyi le lako mimang chu lo gobo na boi. Lungte ka le taringi nyense nara zobei tuji chi.
2: यो आकाशवाणी गान्तोकको अब सुन्नुहोस् पाखिम र मंगन जिल्लामाथि आधारित जिल्ला समाचार पत्र मंगन जिल्ला अन्तर्गत जंगुको तिङबोङ सरकारी माध्यमिक विद्यालयले आफ्नो स्थापनाको 75 वर्ष पूरा भएको अवसरमा 13 मईको दिन प्लेटिनम जुब्ली समारोह आयोजना गर्यो यसको साथै यो विद्यालय मंगन जिल्लाको 75 वर्ष पूरा गर्ने पहिलो शैक्षिक संस्थान बनेको छ समारोहको क्षेत्र विधायक एवं वन तथा पर्यावरण मन्त्री पिन्चो नामगेल लेप्चाले औपचारिक उद्घाटन गर्नुभएको थियो कार्यक्रममा विभिन्न विभागका अधिकारी पञ्चायत प्रतिनिधि शिक्षक विद्यार्थी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो प्रधान अध्यापक पासाङ भुटियाले विद्यालयको इतिहासबारे जानकारी दिँदै सन् 1951मा प्राथमिक विद्यालयको रूपमा स्थापित संस्था पछि जुनियर हाईस्कूल र उच्च माध्यमिक विद्यालयमा स्तरोन्नति भएको बताउनुभयो कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति तथा देशभक्तिपूर्ण नृत्य प्रस्तुत गरेका थिए सिक्किम स्टेट रूरल लाइवलीहुड मिशनका प्रमुख कार्यकारी अधिकारी आरबी भण्डारीको नेतृत्वमा रहेको टोलीले 14 मईको दिन पाकिम जिल्ला अन्तर्गत रिगु र रिणाक ब्लकको भ्रमण गरी स्वयं सहायता समूह तथा जीविकोपार्जन सम्बन्धी कार्यक्रमहरूको प्रगतिबारे समीक्षा गर्यो यस अवसरमा टोलीले रिगु ब्लकमा एसएसजी सदस्य तथा ग्रामीण उद्यमीसँग अन्तर्क्रिया गर्नका साथै हस्तकला इकाई फदमचेन स्थित फोहोर व्यवस्थापन केन्द्र तथा एनआरएलएम अन्तर्गत स्थापना गरिएको आईएफसीएलएससीको निरीक्षण गरेको थियो यसरी नै रिनक ब्लकमा विभिन्न उद्यम पसल बीडीएस कार्यालय तथा एसआरएलएम ब्लक कार्यालयको पनि अनुगमन गरियो ग्रामीण विकासलाई सुदृढ़ बनाउने उद्देश्यले पाकिम जिल्लामा 14 मईको दिन विकसित भारत ग्यारेन्टी फर रोजगार एण्ड आजीविका मिशन ग्रामीण सम्बन्धी अभिमुखीकरण कार्यक्रम स्थानीय रूर्बन कम्प्लेक्समा सम्पन्न गरियो कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अतिरिक्त जिल्लापाल साङ्गे ग्याछो भुटियाले पहिलेको मनरेगालाई अब भीभीजी रामजी अन्तर्गत पुनर्संरचना गरिएको जानकारी दिनुभयो सिक्किम राज्य दिवसको पूर्व सन्ध्यामा हिजो कनेक्ट टू अर्थ अभियान अन्तर्गत मंगन जिल्लाको लोअर जंगुमा मेरो अलैची मेरो धन विषयक वृहत अलैची रोपाई कार्यक्रम सम्पन्न गरियो कार्यक्रममा क्षेत्र विधायक एवं वन तथा पर्यावरण मन्त्री पिन्चो नामगेल लेप्चाको विशेष उपस्थिति रहेको थियो यस अवसरमा मन्त्री लेप्चाले गोलसाई जातिको अलैचीको बिरूवा लगाउनुभयो 15 मईको दिन मंगन जिल्लाको जिल्ला प्रतिरक्षण कार्यबल डिस्ट्रिक्ट टास्क फोर्स अन इम्युनाइजेशनको एउटा बैठक जिल्लापाल अनन्त जैनको अध्यक्षतामा सम्पन्न भयो बैठकमा गर्भवती महिलाको समयमा एएनसी दर्ता संस्थागत सुत्केरी सेवा बाल प्रतिरक्षण दादुरा रूबेला नियन्त्रण तथा मातृ शिशु स्वास्थ्य सेवा सम्बन्धी

0: विषयहरूमा विस्तृत छलफल गरियो। यस अवसरमा डीआरसीएचओ डाक्टर छिरिङ जोम्बा लाचेन्पाले आर्थिक वर्ष 2025-26 प्रतिरक्षण तथा प्रजनन स्वास्थ्य कार्यक्रमको प्रगति विवरण प्रस्तुत गर्नुभयो। बैठकमा जिल्लाका केही क्षेत्रमा बालिका जन्मदर घट्दै गएको विषयमा चिन्ता व्यक्त गर्दै कारण पहिचानका लागि सम्बन्धित प्रतिनिधिहरूलाई निगरानी तथा सर्वेक्षण गर्न आग्रह गरिएको छ। मंगन जिल्लाको काबीतिङदा खण्ड प्रशासनिक केन्द्रमा 15 मईको दिन प्लास्टिक फोहोरको पहिचान र व्यवस्थापन नियमावली 2026 सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरियो। कार्यक्रममा मंगनकी उपाध्यक्ष सोनाम किपा भोटिया मुख्य अतिथिको रूपमा उपस्थित रहनुभएको थियो। यसरी नै विभिन्न जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत प्रतिनिधि, आईसीडीएस कर्मचारी तथा ग्रामीण विकास विभागका अधिकारीहरू साथै स्थानीयवासीहरूको कार्यक्रममा सहभागिता रहेको थियो। यस अवसरमा एकपटक प्रयोग हुने प्लास्टिकको प्रयोगमा न्यूनीकरण तथा फोहोर मूल्यांकन सम्बन्धी व्यावहारिक प्रशिक्षण समेत प्रदान गरिएको थियो। सिक्किमको 51 राज्य दिवसको अवसर पारेर एक दिवसीय भ्रमणमा गान्तोक आउने क्रममा देशका उपराष्ट्रपति सीपी राधाकृष्णनलाई आज बिहान पाकिम जिल्ला अन्तर्गत राज्यको प्रवेशद्वार रम्फूमा राज्य सरकारका शीर्ष अधिकारीहरूद्वारा स्वागत जनाइयो। उपराष्ट्रपतिलाई स्वागत जनाउन गृह विभाग कि अतिरिक्त सचिव प्रोटोकल तथा राज्य प्रोटोकल अधिकारी श्रीमती मिङमा डिकी शेर्पा, जिल्लापाल परी विष्णोई, वरिष्ठ पुलिस अधीक्षक पारू रूचाल र रम्फूकी महकुमा अधिकारी सुजाता सुब्बाको विशेष उपस्थिति रहेको थियो। उल्लेखनीय छ, उपराष्ट्रपति आज गान्तोकको मनन केन्द्रमा आयोजित राज्य दिवस समारोहमा सहभागी बन्न आउनुभएको थियो। बिहान प्रतिकूल मौसमको कारण बागडुग्राबाट हेलिकप्टरले उड़ान भर्न नमिलेपछि उहाँ सड़क मार्ग भएर आउनुभएको थियो। र अहिलेसम्म सुन्दै हुनुहुन्थ्यो पाकिम र मंगन जिल्लाका गतिविधिहरूमाथि आधारित जिल्ला समाचार पत्र। अब यसलाई लेप्चा भाषामा पनि सुन्नुहोस्।
1: अरे नुवाङ गङ त गमो अलङ मंगन पाकिम ल्याङदेश सेनङो मंगन ल्याङदेका छिटबु जङ्गु सातिङबुङ जुङथुक बेक बु चोली न दो सखासम शक्ति फुङो अक्सिजन सक्ने प्लाटिनियम जुब्ली सक्षम सा देव सुङ्गलोत मात्मो चुक दिशा मे का सुङ्गलोत सक्ने अरे सुङ्ब चोली अरे मंगन सा नहानमु प्लाटिनियम जुब्ली सुङ्बु चोली सा ल्यु का निम्बु गम थोपेका ल्याङसर अङ्दु याङने पञ्चक याङने वार्तु ग्योतङ कृथा पिन्चो नामगेल रङकुप न अरे सा युकेन थो अक्सिजन मात थम्बु गम थोपेका मुदुक मुदुक बंशी सा युकेनबु पञ्चायत गुलनबु लुपन लुपनमु छ्योङ याङने उभिसा सोङ साचनलत निम्बुगम गुलन लुपन पासङ भुटिया न छोली सा लुङतेन सतन का यमतोङ बोलुङ 1951 का हान्थो युन्थो सा ल्यु का जेङलोत मुनबु छोली अलुन जुनियर अनगानबु सोङतेत ख्यो बु सुङथम्बु निमो थोपेका मुदुक मुदुक छोली सा छ्योङ सोङ न दुङगेत वोम अलकला नेतलोत मातुङगमो सिक्किम स्टेट रूलर लाइवलीहुड मिशन सा गुलुन इकेनबु आरबी भण्डारी सा गुलुन का निम्बु अछोक न छु कति फुली मे सा चौंग पाक्यूंग लैंग्देश रिगु अन रिनोक ब्लॉक सा अकर मातुंगमु अकर तुचित का सेल्फ हेल्प ग्रुप इक्सेल लनलो दिप्शम पे पोंग सताह चतंग का यमतोंग लेमो चिमचित अरे का अछोक न रिगु ब्लॉक का एसएसजी ओंगदु यांगे कुमार अकोंग फदमचेन देव अशम डिक्लोथ पुम यांगे NRLM shop diklot matambu IFC LSC sa akor matambu gum lamdo rinok block ka mutuk mutuk loyuk zekbu ultho BDS pumtho yangni SRLM pumtho sala ogjeng matungamo kyung mata hat rem ajong zuk shong tenshop na pakyung lengde ka me lwo sachuk ti fuli chong bikisit bharat guarantee n लयुक मातबु अन इक्सो लेनलत मिशन देपशम्बु तारहत मु थोपे उबिसा रुरबन कम्प्लेक्स का छोंगलत मुन्मो थोपेका रिंगसेट मातलों लेंथ अफ लेंगे खिनपुन न संगे ग्यासो पुच्यान नहनमु मनेरिका रिम अलोंग वीपी जी राम जी शॉप सुनलत लोदोला सुचोर क्लोंसेट बो लप्तन मात थम्बो निमो रेंजुंग ना जुंतुक सिक्नी सा नहनमु नपमुन चोंग सो कनेक्ट टू अर्थ पेडिक शॉप मंगन ल्यांगदे सा लोअर जोंगु का मेरो एलेंची मेरो धन पेतुन का अग्यापमु एलेंची थंगलत मतमो तोपे का ल्यांगशर अंगदु यांगने पुंजक ग्योतों कृथक रिन पिंचो नामग्यार

यस कार्यक्रमलाई अघि बढाउने क्रममा यो अघिल्लो गीत लिएर आएका छौं गायक कलाकार रबिन शर्माको स्वरमा। यस गीतको निम्ति हामीलाई पत्रचार गर्नुहुने श्रोता हुनुहुन्छ क्रिस्टिना दर्जी, र वहाँले यो गीत आफ्नो सबै साथीहरूलाई सुनाउन चाहनु भएको छ। त श्रोता, स्वीकार्नुहोस् यो अघिल्लो प्रस्तुति।

कार्यक्रमलाई अघि बढ़ाउँदै अघिल्लो प्रस्तुति लिएर आएका छौं कलाकार हीरा र शैलीको स्वरमा रहेको यो गीत। यस गीतको निम्ति हामीलाई पत्रचार गर्नुहुने श्रोता हुनुहुन्छ अनिता भुजेल, र वहाँले यो गीत आकाशवाणीको सम्पूर्ण श्रोताहरूलाई सुनाउन चाहनु भएको छ। त श्रोता, स्वीकार्नुहोस् यो अघिल्लो प्रस्तुति।

कार्यक्रमलाई अघि बढाउँदै अघिल्लो प्रस्तुति लिएर आएका छौं कलाकार नारायण गोपालको स्वरमा रहेको यो गीत। यस गीतको निम्ति हामीलाई पत्रचार गर्नुहुने श्रोता हुनुहुन्छ सपना बरदेवा, र उहाँले यो गीत आकाशवाणीको सम्पूर्ण श्रोताहरूलाई सुनाउन चाहनुभएको छ। त श्रोता, स्वीकार्नुहोस् यो प्रस्तुति।

हवस्त श्रोता, प्रस्तुत गीतको साथै नेपाली अनुरोध संगीत कार्यक्रमको निर्धारित समय यही समाप्त हुँदछ। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। अब केही क्षणमा प्रस्तुत हुनेछ नेपाली भाषामा समाचार। कृपया प्रतीक्षा गर्नुहोला।

0: पहिले यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेदरल्याण्डसले विश्वव्यापी अवरोधहरूलाई सम्बोधन गर्न एक विश्वसनीय, पारदर्शी र भविष्यका लागि तयार आपूर्ति श्रृंखला निर्माण गर्न मिलेर काम गरिरहेको भन्नुभएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले गुजरात भ्रमणको क्रममा विभिन्न विकास कार्यहरूको समीक्षा गर्नुभयो। केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईले आज नीट यूजी 2026 को पेपर लीक प्रकरण में जीव विज्ञान प्रश्नहरू लीक मामला में महाराष्ट्र को पुणे की वरिष्ठ वनस्पति विज्ञान शिक्षिका मनीषा गुरूनाथ मंधारेलाई पक्राउ गरेको छ। राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी तथा केन्द्रीय गृहमन्त्री अमित शाहले सिक्किमका जनतालाई राज्य स्थापना दिवसको शुभकामना दिनुभएको छ। आईपीएल क्रिकेटमा साँझ 7:30 बजेदेखि आयोजक कोलकाता नाइट राइडर्सले इडन गार्डन्समा गुजरात टाइटन्ससँग मुकाबला गर्नेछ। टस जितेर गुजरात टाइटन्सले पहिले बोलिङ गर्ने फैसला गरेको छ र गुजरातको गान्धीनगरमा भएको एशियाली भारोत्तोलन च्याम्पियनशीपमा भारतकी सञ्जनाले महिला 77 किलोग्राम तौल वर्गमा 3 काँस्य पदक जितेकी छिन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भन्नुभयो, भारत र नेदरल्याण्डसले विश्वव्यापी अवरोधहरूलाई सम्बोधन गर्न एक विश्वसनीय, पारदर्शी र भविष्यका लागि तयार आपूर्ति श्रृंखला निर्माण गर्न मिलेर काम गरिरहेका छन्। आफ्नो 5 राष्ट्र भ्रमणको एक भागको रूपमा नेदरल्याण्डसको हेगमा आयोजित सामुदायिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विश्वले कोविड 19 महामारी, चलिरहेको द्वन्द्व र उदयमान ऊर्जा संकट लगायत अभूतपूर्व चुनौतीहरूको श्रृंखलाको सामना गरिरहेको भन्नुभयो।
1: पहले कोरोना आया, फिर युद्ध होने शुरू हो गए और अब आज की एनर्जी क्राइसिस है। ये दशक दुनिया के लिए आपदाओं का दशक बन रहा है। हम सभी देख रहे हैं, अगर ये स्थितियां तेजी से नहीं बदली गई तो बीते अनेक दशकों की उपलब्धियों पर पानी फिर जाएगा। दुनिया की बहुत बड़ी आबादी फिर से गरीबी के दलदल में चली जाएगी।
0: वहाँले चेतावनी दिँदै भन्नुभयो, यी चुनौतीहरूलाई सम्बोधन गर्न असफल भएमा विश्वव्यापी विकास लाभहरूलाई द्रुत रूपमा उल्टाउन सक्छ र जनसंख्याको ठूलो भागलाई गरीबीमा धकेल्न सक्छ। आर्थिक लचिलोपनलाई बलियो बनाउन विश्वव्यापी प्रयासहरूलाई रेखांकित गर्दै प्रधानमन्त्रीले भन्नुभयो, भारत र नेदरल्याण्डस संयुक्त रूपमा बलियो आपूर्ति श्रृंखला निर्माणमा ध्यान केन्द्रित गरिरहेका छन्। वहाँले भारतको बढ़दो विश्वव्यापी भूमिकामा पनि जोड़ दिँदै देशलाई 21 शताब्दीमा अवसरहरूको भूमिकाको रूपमा वर्णन गर्नुभयो, जुन प्रविधि र मानवीय मूल्य दुवैद्वारा संचालित छ।
1: 21वीं सदी का भारत अवसरों की भूमि है। भारत टेक्नोलॉजी ड्रिवन भी है और ह्यूमैनिटी ड्रिवन भी है। भारत जितना एंशियंट है उतना ही

0: टीम मॉडर्न बन रहा है और विकसित भारत की जर्नी में भागीदारी का भी है। मैं नेदरलैंड्स में भारतीय समुदाय के सभी साथियों से कहूंगा, आप भारत में ज्यादा से ज्यादा सहयोग बढ़ाएं, इससे भारत का सामर्थ्य भी बढ़ेगा और आपके इन्वेस्टमेंट पर रिटर्न भी ज्यादा मिलेगा।
1: पछी प्रधानमन्त्रीले आफ्नो पाँच राष्ट्र भ्रमणको दोस्रो चरणमा नेदरल्याण्डसका राजा विलेम एलेक्जेण्डर र रानी म्याक्सिमालाई भेट्नुभयो। यस वर्ष जनवरीमा अन्तिम रूप दिइएको भारत युरोपेली संघ स्वतन्त्र व्यापार सम्झौताले स्वीडन सहित भारत र युरोपेली देशहरूबीच व्यापार, लगानी र प्रविधि सहयोगका लागि नयाँ बाटो खोल्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको पाँच राष्ट्रको जारी भ्रमणलाई यस वर्षको शुरूमा भएको ऐतिहासिक सम्झौतापछिको पहिलो प्रमुख उच्चस्तरीय बैठकको रूपमा हेरिएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले आफ्नो गुजरात भ्रमणको क्रममा विभिन्न विकास कार्यहरूको समीक्षा गर्नुभयो। वहाँले अहमदाबाद र गान्धीनगरमा वरिष्ठ अधिकारीहरूसँग श्रृंखलाबद्ध बैठकहरू गर्नुभयो र नागरिक पूर्वाधार परियोजनाहरू तथा सम्बन्धित कार्यहरूको समीक्षा पनि गर्नुभयो। दक्षिण पश्चिम क्षेत्र कार्यालयमा श्री शाहले गान्धीनगर लोकसभा निर्वाचन क्षेत्रमा भइरहेका विकास गतिविधिहरू र वृक्षारोपण कार्यहरूको समीक्षा गर्नुभयो। यो आकाशवाणी हो। केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईले आज नीट यूजी 2026 को पेपर लीक प्रकरणमा जीव विज्ञान प्रश्नहरू लीक मामिलामा एक मास्टरमाइण्डलाई पक्राउ गरेको छ। आरोपी मनीषा गुरूनाथ मन्धारी महाराष्ट्रको पुणेकी एक वरिष्ठ वनस्पति विज्ञान शिक्षिका हुन्। सीबीआईले भन्यो कि उनी नीट यूजी 2026 परीक्षा प्रक्रियामा सामेल थिइन् र राष्ट्रिय परीक्षण एजेन्सीले उनलाई विशेषज्ञको रूपमा नियुक्त गरेको थियो। अनुसन्धान एजेन्सीले भन्यो कि आरोपीको वनस्पति विज्ञान र प्राणीशास्त्र प्रश्नपत्रहरूमा पूर्ण पहुँच थियो। यस मुद्दामा हालसम्म 9 जना अभियुक्तहरूलाई दिल्ली, जयपुर, गुरूग्राम, नासिक, पुणे र अहिल्यानगरबाट पक्राउ गरिएको छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्डले कक्षा 12 का विद्यार्थीहरूका लागि नतिजा घोषणापछिका सुविधाहरूको रूपरेखा सहितको सूचना जारी गरेको छ, जसले निष्पक्ष र पारदर्शी मूल्यांकन प्रक्रियाप्रति आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ। सूचनामा बोर्डले भन्यो, आफ्नो नतिजासँग असन्तुष्ट विद्यार्थीहरूले दुई चरण समीक्षा प्रणाली प्राप्त गर्न सक्छन्। पहिलो चरणमा विद्यार्थीहरूले आफ्नो मूल्यांकन गरिएका उत्तर पुस्तिकाहरूको स्क्यान गरिएका प्रतिलिपिहरूको लागि अनलाइन आवेदन दिन सक्छन्, जुन समीक्षाका लागि डाउनलोड गर्न सकिन्छ। दोस्रो चरणमा विद्यार्थीहरूले विसंगतिहरूको सत्यापनका लागि आवेदन गर्न सक्छन् वा अंकन योजनाको आधारमा विशिष्ट उत्तरहरूको पुनर्मूल्यांकन अनुरोध गर्न सक्छन्। सीबीएसईले भन्यो कि स्क्यान गरिएका प्रतिलिपिहरूका लागि आवेदनहरू यस महिनाको 19 देखि 22 तारीकसम्म प्रति विषय 700 रूपियाँ शुल्कमा अनलाइन पेश गर्न सकिन्छ भने प्रमाणीकरण र पुनर्मूल्यांकनका लागि आवेदनहरू यसै महिनाको 26 देखि 29 तारीकसम्म पेश गर्न सकिन्छ। राष्ट्रिय परीक्षण एजेन्सीले स्नातक चिकित्सा शिक्षामा प्रवेशका लागि नीट यूजी 2026 को पुनः परीक्षा 21 जूनमा हुने घोषणा गरेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज सिक्किम राज्य स्थापना दिवसको अवसरमा सिक्किमका जनतालाई शुभकामना दिनुभएको छ। सामाजिक सञ्जालमा एक पोस्टमा राष्ट्रपतिले सिक्किमको भव्य प्राकृतिक सौन्दर्य, समृद्ध सांस्कृतिक सम्पदा र वातावरण संरक्षण प्रतिको दृढ़ प्रतिबद्धताले यसलाई राष्ट्रका लागि दिगो विकासको मोडल बनाउँछ भन्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सिक्किमका जनतालाई राज्य स्थापना दिवसको शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै श्री मोदीले भारतको विकासमा सिक्किमको योगदानको गहिरो कदर गरिएको छ भन्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले सिक्किमका जनतालाई राज्य स्थापना दिवसको शुभकामना दिनुभएको छ। आईपीएल क्रिकेटमा आयोजक कोलकाता नाइट राइडर्सले इडन गार्डन्समा गुजरात टाइटन्ससँग मुकाबिला गरिरहेको छ। गुजरातको गान्धीनगरमा भएको एशियाली भारोत्तोलन च्याम्पियनशीपमा भारतकी सञ्जनाले महिला 77 किलोग्राम तौल वर्गमा 3 कांस्य पदक जितेकी छिन्। सञ्जनाले स्न्याचमा 96 किलोग्राम, क्लीन एण्ड जर्कमा 124 किलोग्राम र कुल 220 किलोग्राम भार उठाउँदै जम्मा 3 कांस्य पदकहरू जितिन्। भारतीय ग्राण्डमास्टर आर प्रज्ञानन्दले बुखारेस्टमा आयोजित सुपरबेट चेस क्लासिक रोमानिया 2026 को दोस्रो चरणमा उज्बेक खेलाड़ी जावोखिर सिन्द्रोबलाई पराजित गर्दै आफ्नो पहिलो जीत दर्ता गरेका छन्।

0: मुख्यमन्त्री माणिक शाहले आज पूर्वाधार विकाससँगै आधुनिक प्रविधि मार्फत जलस्रोतको वैज्ञानिक र उचित उपयोगको आवश्यकतामा जोड़ दिनुभयो। डाक्टर शाहले अगरतलाको कुञ्जवन स्थित विश्वेश्वरैया परिसरमा जलस्रोत विभागद्वारा स्थापित राज्यस्तरीय डाटा सेन्टरको उद्घाटन गरेपछि उक्त टिप्पणी गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेदरल्याण्डसले विश्वव्यापी अवरोधहरूलाई सम्बोधन गर्न एक विश्वसनीय पारदर्शी र भविष्यका लागि तयार आपूर्ति श्रृंखला निर्माण गर्न मिलेर काम गरिरहेका छन् भन्नुभएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले गुजरात भ्रमणको क्रममा विभिन्न विकास कार्यहरूको समीक्षा गर्नुभयो। केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईले आज नीट यूजी 2026 को पेपर लीक प्रकरणमा जीव विज्ञान प्रश्नहरू लीक मामिलामा महाराष्ट्रको पुणेकी वरिष्ठ वनस्पति विज्ञान शिक्षिका मनीषा गुरूनाथ मन्धारेलाई पक्राउ गरेको छ। राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी तथा केन्द्रीय गृहमन्त्री अमित शाहले सिक्किमका जनतालाई राज्य स्थापना दिवसको शुभकामना दिनुभएको छ। आईपीएल क्रिकेटमा आयोजक कोलकाता नाइट राइडर्सले इडन गार्डन्समा गुजरात टाइटन्ससँग मुकाबिला गरिरहेको छ र गुजरातको गांधीनगरमा भएको एशियाली भारोत्तोलन च्याम्पियनशीपमा भारतकी सञ्जनाले महिला 77 किलोग्राम तौल वर्गमा 3 काँस्य पदक जितेकी छिन्। आकाशवाणीबाट समाचार पूरा भयो।
1: A very warm greetings to each one of you. Welcome to today's special presentation dedicated to one of the most beautiful gems our country, the magical Himalayan state, the state of Sikkim. Dear listeners, you are listening to our program Akashvani Gangtok, broadcasting on medium wave 213.67 meters, corresponding to 44 kilohertz. You can also tune in to FM Kanchenjunga at 103 MHz and news on AIR mobile app. I'm your host Lakshmi Sharma, and for the next half an hour, let us travel together through the snow-covered mountains, peaceful monasteries, colorful festivals, rich traditions and breathtaking landscapes of this heavenly state. As the famous saying goes, nature never goes out of style, and now where does this feel more true than in Sikkim? Nestled in the lap of eastern Himalayas, Sikkim is one of the smallest yet one of the most beautiful states of India. Though small in size, Sikkim is immense in beauty, culture and warmth. Bordered by Nepal, Bhutan and Tibet, this peaceful land is blessed with majestic mountains, lush green valleys, sparkling rivers and smiling people. The capital city, Gangtok, stands gracefully amidst the hills and welcomes visitors with its cleanliness, hospitality and charm. Sikkim is often called a paradise for nature lovers, adventure seekers, and spiritual travelers alike.

0: यो आकाशवाणी गान्तोक हो। अब प्रस्तुत छ 51 सिक्किम दिवसको अवसरमा सिक्किमको राजधानी गान्तोकमा आयोजित समारोहमाथि आधारित एक रेडियो रिपोर्ट। सिक्किम आज आफ्नो 51 राज्य स्थापना दिवस पालन गरिरहेको छ। यस अवसरमा आज राजधानी गान्तोकको मनन केन्द्रमा भव्य कार्यक्रमको आयोजना गरियो। सिक्किम राज्य स्थापना दिवसको 51 वर्षको राज्य स्तरीय समारोहमा मुख्य अतिथिको रूपमा गरिमामय उपस्थिति रहेको थियो भारतका माननीय उपराष्ट्रपति श्री सीपी राधा कृष्णनको। अन्य गणमान्य अतिथिहरू जसले आफ्नो उपस्थितिले कार्यक्रमको शोभा बढ़ाउनुभयो उहाँहरू हुनुहुन्थ्यो पूर्वोत्तर क्षेत्र विकासका केन्द्रीय मन्त्री श्री ज्योतिरादित्य एम सिन्धिया, सिक्किमका राज्यपाल श्री ओम प्रकाश माथुर, सिक्किमका मुख्यमन्त्री श्री प्रेम सिंह तामाङ। अन्य गणमान्य अतिथिहरूमा राज्यका मन्त्रीगण, सांसद, विधायकगण तथा विभिन्न विभागका अधिकारीगणहरूको उपस्थिति रहेको थियो। मनन केन्द्रको सभागृहमा सम्पूर्ण गणमान्य अतिथिहरूको आगमन पश्चात संस्कृति विभागका कलाकारहरूद्वारा राष्ट्रगीत साथै राष्ट्रगान प्रस्तुत गरियो।
1: संस्कृति विभागकै कलाकारों से अनुरोध है कि राष्ट्रगीत एवं राष्ट्रगान की प्रस्तुति का नेतृत्व करें।
0: त्यसपछि मुख्यमन्त्री श्री प्रेम सिंह तामाङले मुख्य अतिथिलाई पारम्परिक लेप्चा टोपी थ्याक्टुक पहिनाउनुभयो र खदा लगाई स्वागत जनाउनुभयो।
1: माननीय मुख्यमन्त्री महोदय से आग्रह करता हूं कि माननीय उपराष्ट्रपति महोदय को लिप्चा ट्रेडिशनल हैट यानी कि थैक्तुक पहनाकर स्वागत करने की कृपा करें।
0: कार्यक्रमको औपचारिक शुभारम्भ गर्दै मञ्चमा गई मुख्य अतिथि तथा अन्य गणमान्य अतिथिहरूले द्वीप प्रज्वलित गर्नुभयो। र सिक्किमका प्रथम मुख्यमन्त्री स्वर्गीय एलडी काजीको तस्वीरमा पुष्पाञ्जली अर्पण गरी उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरियो। त्यसपछि राज्यका संस्कृति विभागका कलाकारहरूद्वारा राज्यको समृद्ध कला संस्कृतिको परिचय गराउँदै रंगारंग सांस्कृतिक कार्यक्रम प्रस्तुत गरियो।

0: रंगारंग सांस्कृतिक प्रस्तुतिपछि सिक्किम आईपीआर विभागले सिक्किममाथि बनाइएको एउटा डकुमेन्ट्रीको प्रदर्शन गर्यो.
1: इन द ल्याब अफ द हिमालयस अ रिमार्केबल जर्नी अनफोल्डेड, अ जर्नी अफ रेजिलियन्स, हार्मनी एन्ड ट्रान्सफर्मेशन. On 16th May 1975, Sikkim became the 22nd state of the Indian Union, marking the beginning of a new democratic chapter in the Eastern Himalayas. 50 years later, as Sikkim enters its 51st year of statehood.
0: डकुमेन्ट्रीको प्रदर्शनीपछि पुनः संस्कृति विभागका कलाकारहरूले आफ्नो सुमधुर स्वरमा जहाँ बक्स तिष्ठा रंगीत गीत प्रस्तुत गरे.

0: यी रंगारंग प्रस्तुतिपछि मुख्य अतिथि भारतका मानिने उपराष्ट्रपति श्री सीपी राधाकृष्णन तथा अन्य गणमान्य अतिथिहरू मनन केन्द्रको सभागृहको मञ्चमा आसीन हुनुभयो र राज्यका मुख्य सचिव श्री रविन्द्र तेलाङले 51 सिक्किम दिवसको कार्यक्रममा सबैलाई औपचारिक रूपमा स्वागत जनाउँदै स्वागत भाषण राख्नुभयो।
1: इट इज माई अनर एण्ड प्रिभिलेज टु एक्सटेन्ड अ वार्म एण्ड हार्टफेल्ट वेलकम टु अल अफ यू on the momentous occasion of 51st State Day of Sikkim.
0: स्वागत भाषणपछि राज्यका मुख्य सचिव श्री आर तेलङले भारतका माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीले सिक्किम दिवसको अवसरमा अंग्रेजीमा पठाउनु भएको चिठी पढेर सुनाउनुभयो, जसमा माननीय प्रधानमन्त्रीले राज्यको एवं राज्यवासीको प्रगतिको कामना गर्नुभएको थियो।
1: On this occasion, I would like to read the letter sent by Honorable Prime Minister to Honorable Chief Minister, Prime Minister, Camp Office, The Hague, 16th May 2026. Shri Prem Singh Tamanji, on the sacred and joyous occasion of Sikkim Statehood Day, I convey my heartiest greetings to you and the beloved people of this extraordinary state.
0: स्वागत भाषणपछि मञ्चमा आसीन मुख्य अतिथि भारतका उपराष्ट्रपति श्री सीपी राधाकृष्णन लगायत अन्य गणमान्य अतिथिहरूलाई बुद्धको प्रतिमा एवं थाङका चित्रकला प्रदान गरियो।
2: म माननीय राज्यपाल महोदयजीसे विनम्र अनुरोध गर्दा हुँ कि माननीय उपराष्ट्रपति महोदयको भगवान बुद्धकी भूस्पर्श प्रतिमा, स्मारक रजत सिक्का, पारम्परिक थाङका एवं स्मृति चिन्ह भेट गर सम्मानित गरे।
0: स्वागतको औपचारिकता पूरा भएपछि राज्यमा विभिन्न विकास कार्यक्रमहरूको उद्घाटन गरियो, साथै आधारशिलाहरू पनि राखियो।
3: एनएसआईडीएस योजना के तहत गेजिङ के रिम्बी खोला से युक्सुम तक कार्पेटिङ और सड़क सुधार का शिलान्यास। NH-10 अन्तर्गत मेफियर फाटक से आदमपुल और बंझाकरी फल्स बीच पुल निर्माण कार्य का शिलान्यास। बुर्तुक हेलीपोर्ट के पुनर्रचना एवं उन्नयन कार्य का उद्घाटन। नामची जिला के अपर ढापर में यात्री रोपवे परियोजना में सहायक सुविधा हेतु पर्यटन अवसंरचना का उद्घाटन। नामची कामरांग सरकारी डिग्री कॉलेज में साइंस ब्लॉक का उद्घाटन।
0: विभिन्न विकास परियोजनाहरूको उद्घाटन साथै आधारशिलाहरू राखिएपछि केन्द्रीय पूर्वोत्तर विकास मन्त्री श्री ज्योतिरादित्य एम स्केन्दियाले सभालाई नेपाली भाषामा सम्बोधित गर्नुभयो। आफ्नो सम्बोधनमा माननीय केन्द्रीय मन्त्रीले सिक्किम पूर्वको स्वर्ग हो भन्नुभयो, साथै सिक्किमको आफ्नो 3 दिवसीय यात्राको दौरान आफूले भ्रमण गरेका रमणीय स्थानहरूको कुरा गर्दै विश्वमा सिक्किम जस्तो सुन्दर स्थान कतै नदेखेको कुराको उल्लेख गर्दै मुख्यमन्त्रीको सराहना गर्दै यसो भन्नुभयो।
4: यो पूर्वीको स्वर्ग राज्य छ, पूर्वीको स्वर्ग राज्य छ अनि हाम्रो भारतको गर्व छ हाम्रो सिक्किम। यो प्रदेशमा मेरो 3 दिवसको प्रवास भइसक्यो, के समृद्धि, के सुनौलो वातावरण, के सामर्थ्य। 3 दिवसको मेरो प्रवासमा शुरूआत भइसक्यो सिक्किम स्टेट युनिभर्सिटी को मेरो युवा साथी को साथ। तेमी को टी गार्डन इति राम्रो चाय सम्पूर्ण विश्वमा मध्ये मा तिमलाई यो अर्ग्यानिक अर्थोडक्स चाय नमिल्नको क्षमता छ जो सिक्किम को चाय को क्षमता छ। रवांगलामा बुद्ध पार्क भगवान बुद्ध को प्रतिमा 130 फुट को अनि तिमी भित्र जाऊ 13 देश को बुद्ध रेलिक को कल्पना त्यो बुद्ध पार्कमा गरेको मार्वल अफ म्यान छ त्यो बुद्ध पार्कमा। यस्तो आधुनिक पर्यावरणको संस्था 8 महामा हाम्रो इन्जिनियर ग्यारी को कल्पनामा यति राम्रो भइसक्यो मुख्यमन्त्री अनि ग्यारी को कल्पनामा मा साधुवाद अनि धन्यवाद देतो तिमलाई।
0: आफ्नो सम्बोधनमा केन्द्र सरकारद्वारा सिक्किममा चलाइने विभिन्न योजनाहरूबारे जानकारी गराउँदै भन्नुभयो,
4: एनडीए सरकार प्रधानमन्त्रीको संकल्प 12 वर्षमा मुख्यमन्त्रीको परिश्रम अनि मेहनत किती परिवर्तन आयो हाम्रो राज्यमा। पर क्यापिटा इन्कममा 3 गुणा

0: Our tribute today, he laid the foundation of democracy, he laid the good governance, he laid what is the need of the people should be met out by the government, that is the prime duty. So we paid our tribute to him.
1: अगाडि आफ्नो सम्बोधनमा राज्यको विकासमा केन्द्र सरकार विशेष गरी प्रधानमन्त्रीको उत्तर पूर्वी राज्यको विकासका लागि गर्नुभएको दृढ संकल्पको प्रशंसा गर्दै यसो भन्नुभयो.
0: Recently our honorable prime minister श्रीमान नरेन्द्र मोदी जी also visited the state for the closing ceremony of the state's 50th year of statehood celebrations. During his visit, the honorable prime minister launched and laid the foundation stone for several major development projects worth over 4,000 crores across the various key sectors. He described Sikkim as an integral part of the Astalachimis of the Northeast, reflecting a vital role in the region's growth and prosperity. He also spoke that now the government is emphasizing act ease and act fast for the development of the Astalachimis.
1: राज्य सरकारद्वारा चलाइएका विभिन्न योजनाहरूको साथै केन्द्रीय पूर्वोत्तर विकास मन्त्रालयले पूर्वोत्तर राज्यमा गरेका कार्यहरूको सराहना गर्नुभयो र यसो भन्नुभयो.
0: I appreciate the government of Sikkim and Sikkim stands tall as model of sustainable development. I appreciate the honorable CM for his entire and his entire team for the initiative that thoughtfully combines. I commend the efforts of our honorable minister Sriman Jyotiraditya Sindhya ji of fulfilling the vision of our honorable prime minister for development of Northeast.
1: राफ्नो सम्बोधनको अन्तमा सिक्किम पूर्वको स्वर्ग हो भन्ने कुराको उल्लेख गर्दै भन्नुभयो.
0: And I can tell you that honorable PM rightly referred to Sikkim. Yes, heaven of the east. What more you want? Sikkim is the heaven of the east. I wish you all once again every success and I thank you everyone for giving me this opportunity to be with you on this evening. Jai Hind, Jai Sikkim, Jai Bharat. Thank you everyone.
1: मुख्य अतिथि भारतका माननीय उपराष्ट्रपति श्री सीपी राधाकृष्णनको सम्बोधनपछि नै राजधानी गान्तोकमा 51 सिक्किम दिवसको अवसरमा आयोजित राज्य स्तरीय कार्यक्रमको समापन भयो. कार्यक्रमको समापन राष्ट्रगीत तथा राष्ट्रगानपछि भयो. यतिन्जेल सुन्दै हुनुहुन्थ्यो 51 सिक्किम दिवसको अवसरमा सिक्किमको राजधानी गान्तोकमा आयोजित समारोहमाथि आधारित एक रेडियो रिपोर्ट. वाचन स्वर अंकुश रौनियारको थियो भने तकनीकी सहयोगी हुनुहुन्थ्यो सन्दीप चतुर्वेदी एवं रामलाल राई. यो आकाशवाणी गान्तोक हो.
2: मीडियम वेब को 213.67 मीटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं. यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ. श्रोता, हाम्रो स्टुडियोको घड़ी अनुसार अहिले 8:22 भइसकेको छ र अब समय भएको छ कार्यक्रम गीत गजलको. यस कार्यक्रममा आज हामी लिएर आएका छौं गायक कलाकार उषा खन्ना र तान्या छुवाको स्वरमा गीतहरू. त श्रोता, मनोरञ्जन गराउ कलाकार उषा खन्नाको स्वरमा यो पहिलो गीत.

गीत गजल कार्यक्रमलाई अघि बढाउँदै लिएर आएका छौं यो अघिल्लो गीत कलाकार तानिया छुवाको स्वरमा त स्वीकार्नुहोस् यो अघिल्लो गीत।

0: हवस्त श्रोता, यसै गीतको साथमा कार्यक्रम गीत गजलको निर्धारित समय यही समाप्त हुँदछ। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। अब केही क्षणमा प्रस्तुत हुनेछ पण्डित निखिल ब्यानर्जीद्वारा सितार वादन।
1: आफ्नो उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् सिक्किम विश्वविद्यालयसँग।
2: उत्तर पूर्व क्षेत्रको प्रतिष्ठित केन्द्रीय विश्वविद्यालय सिक्किम विश्वविद्यालयमा शैक्षिक सत्र 2026-27 लागि भर्ना खुला भएको छ।
1: विभिन्न विषयमा स्नातक, स्नातकोत्तर तथा पीएचडी कार्यक्रममा अहिले नै आवेदन गर्नुहोस्।
2: अनुभवी प्राध्यापक, आधुनिक पूर्वाधार र उत्कृष्ट शैक्षिक वातावरण अब एउटै ठाउँमा।
1: यूजी र पीजी भर्नाका लागि सीयूईटी अनिवार्य छ। अनलाइन दर्ता 22 मईदेखि 10 जुन 2026 सम्म।
2: थप जानकारी तथा आवेदनका लागि www.cus.ac.in मा लगइन गर्नुहोस्।

मीडियम वेभको 213.67 मिटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा र मोबाइल एप न्यूज अन एआईआर मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, समय यसबेला हाम्रो स्टुडियोको घड़ी अनुसार रात्रिको 10 बजिसकेको छ र अब यहाँहरूलाई मनोरञ्जन गराउनेछौ विभिन्न कलाकारहरूको आवाजमा सजिएका हिन्दी फिल्मी गीतहरू सुनाएर। त श्रोता, सुनौ यो पहिलो गीत गायक कलाकार शान र अल्का याग्निकको आवाजमा फिल्म चुरा लिया है तुमने बाटा।

आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवामा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ विभिन्न कलाकारहरूको आवाजमा हिन्दी फिल्मका गीतहरू। त यसै क्रममा यो अघिल्लो गीत लिएर आएका छौं कलाकार वसुन्धरा दास के शान र लयको आवाजमा फिल्म कल हो न हो बाट। त श्रोता सुनौ यो अघिल्लो प्रस्तुति।

श्रोता, यसरी नै अर्को गीत सुनाउन गइरहेका छौं। फिल्म कभी खुशी कभी गमबाट कलाकार कविता सुब्रमण्यम, अलका याग्निक र अमित कुशवर्मा, त स्वीकार्नुहोस् यो प्रस्तुति।

हिन्दी फिल्मी गीतहरूको कार्यक्रमलाई सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूमा आजको हाम्रो यो अन्तिम प्रस्तुति कलाकार सुखविन्दर सिंह र रिचा शर्माको आवाजमा फिल्म कल हुना हो बाट श्रोता स्वीकार्नुहोस् यो अन्तिम प्रस्तुति।

हवस्त श्रोता, प्रस्तुत गीतको साथमा आजलाई हिन्दी फिल्मी संगीतको कार्यक्रम यही समाप्त हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय स्टुडियोको घड़ी अनुसार रात्रिको 10:30 हुन लागेको छ र यसैको साथ आजको तेस्रो अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुँदछ। भोलि बिहान 6:30 प्रातकालीन अधिवेशन अन्तर्गत विभिन्न कलाकारहरूको साथमा उपस्थित हुने नै छौं। आजलाई सम्पूर्ण आकाशवाणी गान्तोक परिवारलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री, जय हिन्द।